0: जीवन साथीसँगको सम्बन्ध झन मधुर बन्नेछ। दुवै मिलेर नयाँ कामको सुरुवात गर्न सकिनेछ। सन्तान पक्षबाट खुशीको खबर पाइनेछ। स्वास्थ्य पनि राम्रो रहने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूको लागि आजको दिनमा आध्यात्मिक चेतना बढ्ने देखिएको छ। मनमा शान्ति र स्थिरता महसुस हुनेछ, जसले गर्दा जटिल निर्णयहरू लिन सहज हुनेछ। परोपकार र सेवा भावले गर्दा अरूको नजरमा तपाईँको सम्मान बढ्ने देखिएको छ। आर्थिक रूपमा दिन राम्रो रहेको छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन् र नयाँ सम्झौता पनि हुन सक्ने देखिएको छ। पुर्ख्यौली सम्पत्तिबाट लाभ हुने अथवा विवाद सुल्झिने योग पनि आज रहेको छ। बचत गर्ने बानीले भविष्यमा ठूलो साथ दिनेछ। पारिवारिक भेटघाट रमाइलोमा समय बित्नेछ। टाढा रहेका आफन्तहरूसँगको सम्वादले तपाईँको मन प्रसन्न रहनेछ। राशिफलबारे जानकारी सँगै अब लाग्नु आजको साइज विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले पश्चिम र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पालेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पालेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभ दि बेला बिहानमा 5:22 7:04 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:04 8:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:40 10:28 रोग बेला रहनेछ। बिहानमा 10:28 12:10 उद्योग बेला रहनेछ। मध्याहमा 12:10 1:52 चर बेला रहनेछ। दिनमा 1:52 3:34 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि काल बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 शुभ बेला रहनेछ। साँझमा 8:16 9:34 रोग बेला रहनेछ। राति 9:34 10:52 उद्योग बेला रहनेछ। राति 10:52 12:10 चर बेला रहनेछ। राति 12:10 1:28 लाभ बेला रहनेछ। राति 1:28 2:46 अमृत बेला रहनेछ। राति 2:46 4:04 काल बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि शुभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय। बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
3: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा हाम्रा सेवाहरू। उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
2: सम्पर्क
3: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त, सम्पर्क नम्बर 9856722551 9850505251।
2: समाजलाई जोड्न आमा मिलन।
4: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
3: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
4: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ सबैजना खुसी हुनुहुन्छ।
2: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
4: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
5: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्न धेरै दुःख काटे कि मैले।
3: उद्यमशीलताको विकासमा आमा मिलन
6: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
3: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
2: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
3: आमा मिलन संस्था एक कार्य क्षेत्र अनेक
2: आँटे गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
3: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईको सेवामा।
7: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
8: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
9: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
10: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
11: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
10: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
11: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
10: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
12: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
13: ओम जय जगदीश हरे।
14: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानुपर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
15: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
14: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
16: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
14: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।
17: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
18: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
17: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
18: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
17: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
18: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
17: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
19: मठ मन्दिर,
17: गुरुकुल,
19: चैत्य गुम्बा
17: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
19: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
17: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा छ बैदाम।
20: समाचार, प्रत्येक गाउँ समाज र समुदायका समाचार।
21: अन्तर्राष्ट्रिय रूपमा आदिवासीको हुन् भन्ने पाँचवटा क्राइटेरिया बनाएको,
22: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
23: भाषा, कला, साहित्य र राजनीति,
24: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
25: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
26: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
20: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
27: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको,
28: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नगासिनुपर्छ।
29: Studio Time.

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 1 दिन थुप्रो 4 मेघाजले तयार पारेको बिहान 6 बजेको खबर संघालुमा समाचार कक्षबाट अनिताको हार्दिक स्वागत छ। खबर संघालुको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराको उत्तम चोक स्थित जेब्रा क्रसमा पर्यटक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु। गण्डकी प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त भारे। अदालतद्वारा कारण देखाउ आदेश। पोखरामा अवैध माटो उत्खनन प्रयोग भएका एस्काभेटर सहित चार सवारी नियन्त्रण। गण्डकीमा दर्ता गर्न पठाओ यांगो र ई ड्राइभको आनाकानी। लामा 34 महोत्सव तयारी। भदौ 27 शुरू हुने सिंहदरबारमा बनेका अभिभावक नीतिले अध्यक्ष क्षेत्र अस्तव्यस्त भएको अध्यक्ष सिटौलाको आरोप। स्वकीय सचिवको पारिश्रमिक चलखेल गरे कडा कार्यवाही गर्ने राष्ट्रपाको चेतावनी। भदौ 23-24 घटनाबारे वैज्ञानिक समीक्षा आवश्यक रहेको नेकपा संयोजक प्रचण्डको भनाई। स्वास्थ्य बीमा बोर्डद्वारा 25.48 अर्ब भन्दा बढ़ी जारी भुक्तानी। भारतमा प्रश्नपत्र लीक प्रकरणमा प्रधानमन्त्री मोदीको प्रतिबद्धता। दोषीलाई कडा कार्यवाही गर्ने प्रतिबद्धता। र एसियाली खेलकुद क्रिकेटमा नेपालको समूह तय। अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा। आज असार शुक्ल एकादशी अर्थात हरिशनि एकादशी। सनातन वैदिक परम्परा अनुसार आजका दिन घर घरमा तुलसीको विरूवा रोपी विशेष पूजा आराधना गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी हरिबोधनी एकादशीसम्म 4 महिनासम्म तुलसीको पूजा गर्ने परम्परा रहेको छ। आजदेखि भगवान विष्णु शिर सागरमा 4 महिनासम्म शयन गर्नुहुने धार्मिक विश्वास भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यही अवधिलाई चातुर्मास पनि भनिन्छ। हिन्दू धर्ममा वर्ष भर 24 एकादशी पर्ने भए पनि धेरै श्रद्धालुले हरिशयनी र हरिबोधन एकादशीमा विशेष व्रत बस्ने गर्छन्। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई फलाहार गर्ने परम्परा रहेको छ। धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीको वातावरण शुद्ध बनाउन तथा केही रोग प्रतिरोधात्मक क्षमता बढ़ाउन सहयोग पुर्याउने देखिएका छन्। वैदिक मान्यता अनुसार कार्तिक शुक्ल एकादशीका दिन तुलसीको दामोदरसँग विधिपूर्वक विवाह गरिएपछि चतुर्मास व्रत समापन गरिन्छ। हरिशयनी एकादशीका अवसरमा देशभरका विष्णु नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड़ लाग्ने गर्दछ। पोखरा महानगरपालिका 10 उत्तम चोक स्थित जेब्रा क्रसमा पर्यटक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार दिउँसो करिब 2:50 बजे पृथ्वी चोकबाट अमरसिंहतर्फ जाँदै गरेको गण्डकी प्रदेश 01001P0030 नम्बरको पर्यटक बसले जेब्रा क्रसबाट सड़क पार गरिरहेका स्याङ्जा घर भई हाल पोखरा 10 बस्दै आएका राम राजु थापालाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गहिरो चोट लागेको थियो। स्थानीय तत्काल उपचारका लागि ग्यालेक्सी अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा दिउँसो 3:08 बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न बस चालक स्याङ्जाको भिरकोट नगरपालिका 3 निवासी 37 वर्षीय दिनेश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ नायब निरीक्षक एमनाथ पनेरूले जानकारी दिएका छन्। यसअघि बुधबार राति पनि पोखरा महानगरपालिका 15 ढुङ्गे साङ्गुमा G1J8250 नम्बरको हाइसले G1P6029 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा 15 टुटुङ्गाका 19 वर्षीय सौगात भन्ने लोक बहादुर गुरूङको मृत्यु भएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्त समावेशी नभएको भन्दै परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बिहिबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बाघचन्दको इजलासले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय समेत 29 जना विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो। प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री संयोजक रहेको सिफारिश समिति समितिको सिफारिश बमोजिम 22 असारमा प्रदेश सरकारले 24 सदस्यीय प्राज्ञ सदस्य मनोनित गरेको थियो, जसमा कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने, उपकुलपति शंकर विरही गुरूङ, सदस्य सचिव मन कुमार श्रेष्ठ रहेका छन्। उनीहरूको शपथ ग्रहण समेत भइसकेको छ। पोखराका दलित अधिकार कर्मी उमेश सिकेलले दलित तथा मगर समुदायको एकजना पनि प्रतिनिधित्व नगराई राजनीतिक भागवण्ड आधारमा मनोमानि ढंगले पदाधिकारी मनोनयन गरिएको भन्दै उत्प्रेषण युक्त परामर्शको चिट दायर गरेका थिए। उक्त मुद्दामा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालय, मन्त्री रेखा गुरूङ, नवनियुक्त पदाधिकारी तथा सदस्यहरू समेत गरी 29 जनालाई विपक्षी बनाइएको थियो। बिहिबार प्रारम्भिक सुनवाईका रिट निवेदकका तर्फबाट अभिव्यक्त अधिवक्ता महेन्द्रमान व्यतीत र अधिवक्ता विजय नेपालले बहस गरेका थिए। अदालतले विपक्षीलाई 15 दिनभित्र लिखित जवाफ पेश गर्नु भनी आदेश समेत दिएको छ। साथै अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरिएको काले 11 साउनमा छलफलका लागि बोलाइएको छ। कास्कीको सनाङकोट स्थित बाल सुधार गृहबाट फरार रहेका एक बाल बन्दीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार 2082 भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका जबरजस्ती करण्डी मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका बालबन्दी परिवर्तित नामथर 08102 कास्की 48 पक्राउ गरिएको हो। ओडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई साउन 7 गते पोखरा महानगरपालिका तेह्र माछा पोखरी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका बालबन्दीलाई आवश्यक कानूनी कार्यवाहीका लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्। कास्की प्रहरीले सञ्चालन गरिरहेको अपरेशन 365 अभियान अन्तर्गत ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरिएका थप 33 मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन 7 गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेक जाँच सञ्चालन गर्दा नियम विपरीत परिमार्जन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिए आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। प्रहरीका अनुसार महेन्द्रपुल र नयाँ बजार क्षेत्रबाट 2, लेकसाइड निसृजना चोक र राष्ट्र बैंक चोक क्षेत्रबाट 10, चोक र गगनगौड़ा क्षेत्रबाट 2, बागलुङ बसपा किन्दवासिनी र नदीपुर क्षेत्रबाट 14 र अमरसिंह चोक अस्पताल चोक र बुद्धक चोक क्षेत्रबाट 5 वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरीले सञ्चालन गरिरहेको यस अभियान अन्तर्गत हालसम्म 773 सवारी साधन र 36 व्यक्तिलाई नियन्त्रणमा लिएर कार्यवाही गरिएको जनाएको छ। यसअघि पनि प्रहरीले बिहिबार 18 मोटरसाइकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो। ध्वनि प्रदूषण नियन्त्रण, ट्राफिक नियमको पालना गराउने तथा सार्वजनिक शान्ति कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अपरेशन 365 अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका हुन्। कास्की प्रहरीले पोखरा महानगरपालिका 26 विजयपुरमा अवैध रूपमा प्राकृतिक स्रोत दोहन माटो उत्खननमा संलग्न एक स्काभेटर र 3 टिपर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन 7 गते दिउँसो करिब 2:30 बजे अवैध रूपमा माटो उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माटो लोड गरिरहेको अवस्थामा एक स्काभेटर र 3 टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सरबारी साधनलाई आवश्यक कार्यवाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको थियो। महानगरपालिकाले सम्बन्धित पक्षलाई 75,000 रूपियाँ जरिवाना गरी सवारी साधन छाडेको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूमा G1K3788 नम्बरको स्काभेटर, G1K7766 नम्बरको ट्रिपर, BA1K8177 नम्बरको ट्रिपर र LU1K2920 नम्बरको ट्रिपर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध प्राकृतिक स्रोत दहन तथा वातावरण विरूद्धका गतिविधिमाथि निगरानीलाई निरन्तरता दिइने जनाएको छ। विदेश घुम्न लैजाने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा कास्की प्रहरीले पोखरा 5% स्थित ओएसिस कम्पनीमा शुक्रबार छापा मारेको छ। छापाका क्रममा कम्पनीका 2 सञ्चालक पक्राउ परेका छन्। ओडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब परीक्षक नमराज भट्टराईको नेतृत्वमा गएको टोलीले कम्पनीबाट कम्प्युटर लगायत सामग्री बरामद गरेको छ। पक्राउ परेका सञ्चालकहरूको परिचय भने सार्वजनिक गरिएको छैन। कम्पनीमा कार्यरत 20 जना कर्मचारीलाई सोधपूछपछि छाडिएको प्रहरीले जनाएको छ। परिका अनुसार कम्पनीले दुवै सिंगापुर मलेसिया थाइल्याण्ड समेतका थाइल्याण्ड लगायतका देश सस्तो शुल्कमा घुमाइदिने भन्दै विभिन्न अफर सार्वजनिक गर्दै आएको थियो। ग्राहकसँग किस्ताबन्दीमा रकम उठाएपछि कम्पनी बन्द गरी संचालक फरार हुने गरेको उजुरीका आधारमा छापा मारिएको डीएसपी भट्टराईले बताएका छन्। उनका अनुसार घटनामा संलग्न अन्य दुई संचालक अझै फरार रहेका छन्। यसैबीच ओएसिस कम्पनी रहेको भवनको पाँचौ तलामा जुवा खेलिरहेका चारजनालाई प्रहरी प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब 25,000 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन। खण्डकी प्रदेशमा राइड शेयरिङ सेवा सञ्चालनका लागि पाँच कम्पनी पंजीकृत भएका छन्। तीमध्ये सवारी सेवा नेपाल प्रालीले सञ्चालन अनुमति इजाजत समेत प्राप्त गरेको अर्थव्यवस्था कार्यालय सवारी कास्कीले जनाएको छ। कार्यालय प्रमुख ढाका प्रसाद शर्माका अनुसार सवारी सेवा नेपाल प्रालीले 20 दुई पाङ्रे सवारी आबद्ध गराएर सेवा सञ्चालनको अनुमति पाएको हो। अन्य इकोमा नेपाल जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मुभ इन नेपाल प्रहरी लगायतका कम्पनीले पंजीकरणका लागि निवेदन दिएका छन्। आवश्यक कागजात पूरा गरेपछि उनीहरूले पनि अनुमति पाउने कार्यालयको भनाई रहेको छ। कार्यालयका अनुसार पठाओ इनड्राइभ र एङ्गो जस्ता अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनीले भने हालसम्म दर्ता वा इजाजतका लागि निवेदन दिएका छैनन्। साउन 15 गतेसम्म दर्ता गर्ने अन्तिम म्याद तोकिएको छ। त्यसपछि दर्ता नगरी सञ्चालन गर्ने कम्पनीलाई पहिलो पटक 1,00,000 रूपियाँ र पुनः उल्लंघन गरे दोब्बर जरिवाना गरिनेछ। दर्ता दिन सवारी सञ्चालन गरे दुई पाङ्रेलाई 5,000 र चार पाङ्रेलाई 10,000 रूपियाँ जरिवाना लाग्ने व्यवस्था रहेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमन र तथा व्यवस्थापन नियमावली 2082 लागू गर्दै नेपालमै पहिलो पटक राइड शेयरिङलाई कानूनी मान्यता दिएको हो। नियमानुसार चालकले दैनिक अधिकतम 12 घण्टा मात्र सेवा दिन पाउने, यात्रु तथा चालक दुवै हेलमेट लगाउनु पर्ने र यात्रु चालक तथा तेस्रो पक्षको बीमा अनिवार्य गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण देशको यातायात क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिटौलाले सड़क तथा पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मात्र यातायात क्षेत्र सुधार गर्न सक्ने स्पष्ट पारेका हुन्। सरकारले विदेशी मुलुकका सड़क नीति र जरिवाना प्रणालीको सिको गरे पनि नेपालको वास्तविक अवस्था र पूर्वाधारलाई व्यवस्था गरेको आरोप लगाएका छन्। उनले नेपालका कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर अमेरिका र युरोपका विकसित सड़कको उदाहरण देखाएर त्यही नीति र नियम नेपालमा लागू गर्न नहुने तर्क गरेका छन्। सड़कको अवस्था व्यवसायवारी चाप र प्रोद्धारको क्षमता फरक भएकाले विकसित मुलुकका नीति जस्ताको तस्तै लागू गर्न व्यवहारिक नहुने उनको भनाई रहेको थियो। प्रोद्धार व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड़ दिँदै उनले प्रदेश सरकार सार्वजनिक यातायात सुधारमा प्रभावकारी बन्न नसकेको आरोप लगाएका हुन्। उनले स्थानीय प्रदेश र संघीय सरकार समन्वय गरेर सार्वजनिक यातायात सुधारमा ठोस काम हुन आवश्यक रहेको स्पष्ट पारेका छन्। कास्कीको रूपा गाउँपालिकाले सुविधा सम्पन्न प्रयोगशाला सहितको कृषि तथा पशु सेवा शाखाको नयाँ भवनबाट सेवा सञ्चालन शुरू गरेको छ। साथै किसानका कृषि उपज गाउँबाट बजारसम्म सहज रूपमा पुर्याउन र बजारीकरणमा सहयोग गर्न कृषि एम्बुलेन्स सञ्चालनको तयारी पनि गरेको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना रीडको आर्थिक सहयोगमा वडा नम्बर 6 निर्माण गरिएको भवनको बिहिबार गाउँपालिका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका हुन्। उनले कृषिलाई गाउँपालिकाको प्राथमिकतामा राखे को उल्लेख गर्दै चालू आर्थिक वर्षमा 4 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। आवश्यक उपकरण जडान भएपछि किसानले माटो र गोबर परीक्षणका लागि पोखरा जान नपर्ने उनले बताएका हुन्। अध्यक्ष ओझाले समृद्ध रूपाको पहिचान किसानका लागि कृषि एम्बुलेन्स नारायण सेवा सञ्चालन गर्न लागि जानकारी दिँदै यसले किसानका तरकारी फलफूल र अन्य कृषिजन्य उत्पादन समयमै बजार पुर्याई उचित मूल्य दिलाउन सहयोग गर्ने बताएका हुन्। गाउँपालिकाले कृषि उत्पादनको डिजिटल बजारीकरणका लागि कृषि एप सञ्चालनको तयारी पनि गरेको छ। सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीका अनुसार एप मार्फत किसानलाई बजारसँग जोड्ने र बिचौलियाको भूमिका घटाउने लक्ष्य रहेको छ। नयाँ भवन सञ्चालनसँगै स्थानीय किसानले अब एउटै स्थानबाट कृषि तथा पशु सेवासँगै प्राविधिक प्रयोगशालाको सुविधा पनि पाउने भएका छन्। नवादर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा यस वर्ष पनि लामाचौर तीज महोत्सव 2083 हुने भएको छ। संस्थाको 30 वार्षिक उत्सव समारोह एवं तीज अवसरमा आगामी भदौ 27 देखि 29 गतेसम्म लामाचौरको इन्द्रलाल जलक्ष्मी माफीको प्रांगणमा सो महोत्सव हुन लागेको हो। संस्थाका अध्यक्ष दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकासका उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको जानकारी दिएका हुन्। मौलिक संस्कृतिको जगेर्ना गरौं उद्घोषका साथ आयोजना हुने यो महोत्सव तीज अवसरमा पोखरा आसपासमा हुने विभिन्न मेला महोत्सव मध्ये सबैभन्दा ठूलो मानिन्छ। यहाँका मुख्य आकर्षण लामाचौर खप भलिबल प्रतियोगिता हो। भलिबल प्रतियोगिता अवलोकन गर्न टाढा टाढाबाट दर्शक यहाँ आउने गर्दछन्। 3 दिनसम्म सञ्चालन हुने लामाचौर तीज महोत्सवमा यसपालि पनि पुरूष भलिबल प्रतियोगिता सहित लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगिता अन्तर महिला समूह तीज प्रतियोगिता अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता औद्योगिक तथा विभिन्न व्यापारिक स्थलहरू कलाकारको दैनिक सांस्कृतिक प्रस्तुत समेत हुनेछ। विभिन्न प्रतियोगिताका विजयीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। इन्द्रराज लक्ष्मी मावि प्रवर्धक रहेको महोत्सवको मुख्य सहयोगी बानिया सपिङ सेन्टर लामाचौर हो। अन्य प्रायोजक एवं सहयोगीहरू जोड़िने क्रम जारी रहेको संस्था अध्यक्ष एवं मूल आयोजक समिति संयोजक भण्डारीले जनाएका छन्। आयोजकले महोत्सवको बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गर्दै आएको छ। संस्थाले सर्वसाधारणको सुविधाका लागि लामो समयदेखि एम्बुलेन्स तथा सब वाहन पनि सञ्चालन गर्दै आएको छ भने गोस्ते घाटमा फुटबल मैदानले निर्माण गरेको छ। पोखरा 18 सनाङकोट धाममा साउनको प्रत्येक सोमबार विशेष पूजा हुने भएको छ। सनाङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति आयोजना तथा ओडा कार्यालयको समन्वयमा विशेष पूजा हुने समिति अध्यक्ष प्रेम बहादुर ऋषिले जानकारी दिएका हुन्। अघिल्लो वर्ष जस्तै यसपटक पनि शिव पूजा लघु रुद्री हवन दूध बेलपत्र तथा जल चढ़ाउने लगायत गतिविधि भइरहेको उनको भनाइरहेको छ। नित्य पूजा अलावा सोमबार विशेष पूजा एवं शिव भजन समेत प्रस्तुत गर्ने गरिन्छ। सोमबारको पूजालाई पण्डित पुरूषोत्तम प्रहारी गोविन्द पहारी कृष्ण पहारी लगायत 7 जना पण्डितले सहजीकरण गरेका थिए। त्यस्तै तोरी पानी भजन समूह संयोजक टीकाराम तिमी सिन्हाको नेतृत्वमा नृत्य सहितको भजन सहित भजन समेत प्रस्तुत गरिएको छ। पूजा आजका लागि सनाकोट आसपासका क्षेत्र पोखरा महानगर अन्नपूर्ण तथा माछापुछ्रे गाउँपालिका लगायत कास्कीका छिमेकी जिल्लाबाट समेत भक्तजन आउने आएका थिए। कतिपय विदेशी पर्यटक पनि पूजामा रमाए। यहाँ स्वास्थ्य चौकी सनाकोटले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ भने सनाकोट प्रहरी चौकीले शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50 98251 27014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737। मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
7: काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
10: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
11: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
12: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98-460-28-575, 98-067-15-947, 98-560-32-575।
13: हेलो,
14: हजुर सम्झाई, कस्तो छ हजुरलाई?
15: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
13: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
15: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
16: बारिस्ता, बार टेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
17: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
16: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
18: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
17: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
16: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
17: फोन नम्बर 061-587-915।
19: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू, विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर,
20: कप पिन टी शर्ट पिन लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26-110।
21: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
22: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
21: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
23: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
24: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9484 541-9585 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
26: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
27: होइन के भन्छ यो रेडियाले
26: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225 98-560-2140 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
28: एक किसिमको विश्रामपछि खबर संघालोमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग बलिदान साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेको बताएका छन्। शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको 225 जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन्। उनले वीर पुर्खाले हाम्रो राष्ट्रिय अखण्डता एवं सार्वभौम

संहिता सम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाएको छ। राजसभाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तीमा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा असूल वा हिनामिना गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ। पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ। राजसभाले सम्बन्धित सांसदले स्वकीय सचिवको कार्य सम्पादनको नियमित मूल्यांकन गरी त्यसको आवधिक प्रतिवेदन संसदीय दल समक्ष अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। साथै स्वकीय सचिवले सांसदको काम कार्यवाही पार्टीका आन्तरिक सूचना तथा सांसदका संवेदनशील विषयको गोपनीयता कायम गर्न राख्नुपर्ने उल्लेख गरिएको छ। राज्य कोषबाट उपलब्ध हुने सुविधा जनताको करबाट प्राप्त हुने भएकाले त्यसको प्रयोगमा सांसदहरूले उच्च नैतिक आचरण र जन उत्तरदायित्व प्रदर्शन गर्नुपर्ने राजसभाको भनाइ रहेको छ। सूचनामा नातेदारलाई स्वकीय सचिव नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य कुनै आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर उल्लंघन मानिने उल्लेख रहेको छ। त्यस्तो अवस्थामा पार्टीको केन्द्रीय अनुशासन समिति मार्फत तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाइने जनाइएको छ। त्यस्तै स्वकीय सचिवको कार्य सम्पादन सन्तोषजनक नभएमा, पदीय आचरण विपरीत कार्य गरेमा वा गोपनीयता भंग गरेमा सम्बन्धित संसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। राजसभाले स्वकीय सचिव नियुक्तिका लागि सार्वजनिक दरखास्त आह्वान गर्न, साझा आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनका कमजोरी बारे गम्भीर तथा वैज्ञानिक समीक्षा आवश्यक रहेको बताएका छन्। 48 औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले 2082 भदौ 24 गते भएको घटनालाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाव र हस्तक्षेप समेत देखिएको दावी गरेका हुन्। प्रचण्डले नेपालको सुरक्षा संयन्त्रको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै त्यसको यथार्थ समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका हुन्। प्रचण्डले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड़ेको नेपाली सेना र नेतृत्वको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गरेका हुन्। वामपन्थी आन्दोलनले लामो समय संघर्षको नेतृत्व गरे पनि अहिले शक्तिहीन देखिनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइरहेको थियो। उनले विगतमा कमी कमजोरीको समीक्षा र आत्म आलोचना हुँदै आए पनि अहिलेको परिस्थितिमा सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताएका हुन्। वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै त्यसको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औलाएका हुन्। प्रचण्डले आफ्नै आँखा अगाडि नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी तथा र तोड़फोड़ भएको घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसका कारण र पृष्ठभूमिबारे गहिरो विश्लेषण गर्नुपर्ने बताएका हुन्। आर्थिक समाचार। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष 2082 राज्यमा अघिल्लो आर्थिक वर्ष 2082 पुष महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बापत 25,48,87,84,480 भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष 2082-83 असोज कार्तिक र मंगिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दावीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णय अनुसार 2082 पुष महिनाको स्वीकृत भएका दावीहरूको रकम 2,04,83,07,769 सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष 2082-83 अन्तर्गत पुष महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दावी भुक्तानी नियमित पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढ़ाइरहेको जनाएको छ। अब विदेशका समाचार। मेडिकल शिक्षा सम्बन्धी प्रवेश परीक्षा प्रश्नपत्र लीक प्रकरणमा संलग्नलाई कार्यवाहीको माग गर्दै भारतभर आन्दोलन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले बिहिबार मध्यराति सामाजिक सञ्जाल एक्स मार्फत भिडियो सन्देश जारी गर्दै आन्दोलनरत युवालाई सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा उनले युवालाई फ्रेण्डस भन्दै हाम्रो युवाको भविष्य र हितभन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन भन्ने बताएका छन्। राष्ट्रिय मेडिकल प्रवेश परीक्षा
एनईईटी में भएको भनिएको अनियमितता

नयाँ दिल्ली सहित विभिन्न स्थानमा आन्दोलन जारी छ। प्रदर्शनकारीहरू 3 दिनदेखि संसद मार्गमा धरनामा बसेका छन् भने आन्दोलन नियन्त्रणका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिंकमा संगठनलाई छिटो र कड़ा सजाय दिन फास्टट्याग अदालत स्थापना गर्ने निर्णय गरिएको बताउँदै युवाको भविष्यसँग खेलवाड़ नगर्नेलाई कुनै छुट नदिइने स्पष्ट पारेका हुन्। अब खेलकुदका समाचार। जापानमा हुने एसियाली खेलकुद 2026 क्रिकेट प्रतियोगितामा नेपाल समूह एकमा परेको छ। ड्र अनुसार नेपालको समूहमा अफगानिस्तान र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन् भने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले वरियताका आधारमा सिधै अन्तिम 8 स्थान बनाएका छन्। समूह विभाजनले नेपाललाई अवसर र चुनौती दुवै दिएको छ। अफगानिस्तान विश्व क्रिकेटकै बलियो टोली मध्ये एक भएकाले नेपालका लागि समूह विजेता बन्ने सम्भावना कठिन देखिन्छ। तर आयोजक जापानलाई पराजित गर्न सके नेपालले क्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाउनेछ। त्यसैले नेपालको वास्तविक लक्ष्य समूह चरण पार गर्दै दोस्रो पटक लगातार अन्तिम 8 स्थान बनाउन हुनेछ। नेपालले सन् 2022 एसियाली खेलकुदमा पनि क्वार्टर फाइनलसम्म पुगेर आफ्नो क्षमता प्रमाणित गरेको थियो। भारतसँग पराजित भए पनि त्यस यात्राले नेपाली क्रिकेटको स्तर उकासिएको सन्देश दिएको थियो। यसपटक पनि छनौट प्रतियोगितामा अपराजित रहँदै एसियाडमा स्थान बनाएकाले टोलीको आत्मविश्वास उच्च देखिन्छ। यिनै खबरसँगै हामी खबर संघालोको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखराको उत्तम चौकी स्थित सेब्रा क्रसमा पर्यटक बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु। कण्डकी प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त बारे अदालतद्वारा कारण देखाउ आदेश। पोखरामा वैध माटो उत्खनन प्रयोग भएका इच्छा भित्र सहित चार सवारी नियन्त्रण। कण्डकीमा दर्ता गर्न पठाओ एङ्गो र इन्द्रातको आनाकानी। लामो चौकी महोत्सव तयारी भदौ 27 शुरू हुने। सिंह दरबारमा बनेका व्यवहारिक नीति व्यापार क्षेत्र सदस्य भएको अध्यक्ष चितौडाको आरोप। श्रमिकमा छलफल गरी कडा कार्यवाही गर्ने राष्ट्रपतिको चेतावनी। भदौ 23 सदस्यको घटनाबारे वैज्ञानिक समीक्षा आवश्यक रहेको नेकपा संयोजक प्रचण्डको भनाई। स्वास्थ्य बीमा बोर्डद्वारा 35 अर्ब 48 करोड़भन्दा बढ़ी दावी भुक्तानी। भारतमा स्वास्थ्य पत्र लीक प्रकरणमा प्रधानमन्त्री मोदीको प्रतिबद्धता। दोषीलाई कडा कार्यवाही गर्ने प्रतिबद्धता। एसियाली खेलकुद क्रिकेटमा नेपालको समूह तयार। अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा। यिनै खबरसँगै रेडियो सफलताले उत्पादन गरेको बिहान 6 बजेको खबर संघालोको समय सकेको छ। तपाईँ इन्टरनेट अनलाइनको www.radiosafalta.com गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर पनि संसार सुन्न सक्नुहुनेछ। हामी चाहिँ सफलताको फाइलामा अबको केही बेरमा तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम बिजनेस एड रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz
4: सुन्न मन लाग्यो।
5: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा दुई बिन्दवासिनी बस पार्क,
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
8: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
9: मोबाइल नम्बर 98460-59581,
8: 98161-15475।
11: नव युनिक गिफ्ट एन्ड किचन स्टोर, पोखरा 5, 0 किलोमिटर।

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईहरु अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: Studio time.

0: सुनता 103.4 मेगाहर्ज
1: सुन्नमा लायो।
2: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
3: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
2: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
3: तर कसरी?
2: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
3: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौं।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 061452966, 061455966 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नवमोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नवमोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाईँ रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोप्राइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161625991 या 98438365526 पनि तपाईँ फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश बराल। सम्पर्क नम्बर फेरि एकपटक 98438365526 98161625991।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया पालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008।
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुच्छ्रे धिताल होमस्टेको बारेमा। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 धितालमा अवस्थित माछापुच्छ्रे धिताल होमस्टेमा पारिवारिक वातावरण हिमशृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 98041042777। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुच्छ्रे धिताल होमस्टेलाई जुन रहेको छ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाईँ ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाईँ सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाईँ डोमेस्टिक एयर टिकटिङ बस टिकटिङ भीआईपी र डिलक्स बक्स टिकटिङ व्हीकल रिजर्भेशन टूर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061590228 98693857 98251153343 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाईँ हामीलाई 01145595966 र 01145595966 फोन गरेर पनि तपाईँ हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: हेलो
4: सुनिता,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र सी कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 01-5745-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
11: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
12: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
11: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
13: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
14: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97650 50 960। दोस्ती टु मिट छ
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ।

0: सात बजेदेखि रेडियो सफलता 103.4 MHz र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com रेडियो सफलताको मोबाइल एप्लिकेशन हाम्रो पात्र नेपाली पात्र लगायत विभिन्न मोबाइल एप्लिकेशन र रेडियो सफलताको अफिसियल फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा मार्फत प्रत्यक्ष रूपमा सुन्दै अनि हेर्दै पनि हुनुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्दै आइरहेका छौं र गर्नेछौं। विशेष गरेर आज हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरू आज विशेष गरेर हरि सैनी एकादशी पर्व विशेष गरेर व्रत बसेर पूजा आजा गरेर तुलसीको बीजारोपण गरेर आफ्नो तुलसीको मठमा तुलसीको बीजारोपण गरेर मनाउँदैछन्। यसको बारेमा हामी कुराकानी गर्नेछौ। तुलसीको महिमा, एकादशीको महिमा र विशेष गरेर चतुर्मासको बारेमा पनि केही कुराहरू गर्नेछौ। यसका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष, उपयोगी धार्मिक विविध सेवाका संचालक एवं युवा पण्डित रामप्रसाद सिद्धेल आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। गुरुजी स्वागत छ कार्यक्रममा।
1: धन्यवाद। ओंकारम बिन्दु संयुक्तम नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः।
0: हजुर, विशेष गरेर आज हरिशयनी एकादशी, यो पर्व कस्तो पर्व हो यो एकादशी?
1: हस्, धन्यवाद हजुरलाई अवसरको लागि। र यो विशेष गरेर आजका दिनबाट 4 महिनासम्म भगवान शिरशय्यामा शयन गर्नुहुन्छ। आज हरिशयनी एकादशी का दिनबाट हरिबोधनी एकादशीसम्म असार शुक्ल वक्ष एकादशीबाट शुरू भएर कार्तिक शुक्ल एकादशीमा गएर भगवान शिरशय्यामा शयन गर्ने भएको हुनाले यसलाई चौमास पनि भनिन्छ। चौमास व्रत प्रारम्भ पनि आजका दिनबाट हुन्छ। र विशेष गरेर यो 4 महिनाको समय भनेको भगवानको आराधना, भगवानको चिन्तन, भगवानको मनन र काम्य कर्म भन्दा पनि विशेष भगवान शयन गर्ने भएको हुनाले धार्मिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध, ठूला ठूला यज्ञ इत्यादिहरू जुन कामना सहित गरिन्छ त्यो चाहिँ मिल्दैन। त्यही भएर अहिले तपाईँले पात्रहरू हेर्न सक्नुहुन्छ, विवाहका लगनहरू हुँदैन, व्रतबन्धका लगनहरू हुँदैन। यो बेलामा साधना गर्ने बेला, विशेष गरेर यो 4 महिना भगवान विष्णुको र यो एकादशी पर्व पनि विशेष गरेर विष्णुको आराधना गर्ने हो। तर शैव वैष्णव दुवैले यो पर्वलाई चाहिँ धुमधामका तरिकाले मनाइन्छ।
0: भनेपछि यो चतुर्मास 4 महिना भनेको त साधनाबाट सबै आफूलाई चिन्ने महिनाको रूपमा चिन्ने रहेछ होइन? बाहिरी कर्म भन्दा पनि भित्री आफ्नो कर्म गर्ने बेला। हजुर, विशेष गरेर अब हरिशयनी एकादशी भन्ने बित्तिकै तुलसी, तुलसीको मठ यो हाम्रो दिमागमा आउँछ, हामीले त्यसलाई श्रद्धा भक्तिका साथ तुलसीलाई पूजा गरिन्छ। यो तुलसी र एकादशीको के सम्बन्ध छ त फेरि?
1: यसमा सम्बन्ध पहिला मैले हजुरलाई के भन्न चाहे भन्दा व्रतबाट प्रारम्भ गर्छु। व्रत भनेको के हो? व्रत किन बसिन्छ? व्रत भनेको काम, क्रोध, लोभ, मोह, मदमाश्चर्यलाई बाँध्ने उपासना, भगवानको नजिकमा गएर आसन लगाएर बस्नेलाई उपासना भनिन्छ। व्रत भनेको कस्तो हो त भन्दा कुनै पनि भोकै बस्दैमा नुहाउँदैमा मात्रै व्रत हुँदैन, त्यो पनि व्रतको एउटा अङ्ग हो। भोकै नै बस्नुपर्छ, नुहाउनु नि पर्छ, त्यतिले मात्रै व्रतले पूर्णता चाहिँ पाउँदैन। जस्तै किन व्रत बस्ने त? एकादशीकै व्रत किन बस्ने त? अरू पनि व्रत छन्, अरू पनि छन्, किन एकादशीलाई नै मात्रै बढी चाहिँ फोकस गरेर एकादशी किन बस्ने त भन्दा यसमा वैज्ञानिक कारण पनि जोडिएको छ। धार्मिक दृष्टिकोणले त छँदैछ, भगवानको आराधना गर्ने, उपासना गर्ने, तर विशेष गरेर वैज्ञानिक दृष्टिकोणले 15 दिनको एकचोटि शरीरलाई खाली बनाउँदाखेरि, अन्न ग्रहण नगर्दाखेरि अत्यन्त राम्रो हुन्छ, अत्यन्त धेरैभन्दा धेरै राम्रो हुन्छ। यो कुरा वैज्ञानिकले पनि पुष्टि गरिसकेको छ। र एकादशीको दिनमा हामीहरूले निराहार, फलाहार र भगवानको साधना गरेर बस्ने, र द्वादशीको दिनमा त्यो अन्न, जुन अन्न हाम्रो घरमा पाक्दैन नि, त्यो अन्न द्वादशीको दिनमा दुखी, गरिब, असहाय, अनाथहरूलाई दान गर्ने, कति राम्रो हेर्नुहोस्
0: एकदमै।
1: एकादशीको व्रत बस्नुभयो, तपाईँको घरलाई, समाजलाई राम्रो गर्छ
0: एकदमै।
1: र एकादशीको जुन अन्न छ त्यो अन्न द्वादशीको दिनमा लगेर
0: दान गर्ने, एकादशीमा जति खपत हुन्थ्यो नखाएर खपत भएन त्यो चाहिँ दान गर्ने।
1: एकादशीको व्रत द्वादशीको दान एकदमै ठुलो भयो। अब हजुरले अघि नै प्रश्न गर्नुभयो तुलसी, त्यो तुलसी भनेको विशेष गरेर वायुमण्डल शुद्धिकरणको लागि एउटा कुरो. तुलसी भनेको यस्तो वनस्पति हो जसले 24 घण्टा अक्सिजन खान्छ. दोस्रो कुरो, र हामीहरू सानसाना हुँदा पनि हजुरहरूलाई

0: हजुरलाई याद छ होला, अरुवाको किलायो भने होइन, अब त्यसपछि बच्चाहरूलाई के भयो भने तुलसी उमालेर तुलसीको पातहरू होइन त्यो पनि गरिन्थ्यो। र तुलसा अन्तिम अवस्थामा मनुष्यलाई अन्तिम अवस्था जाने बेलामा तुलसाको मठमा लगेर राख्नु पनि भनिन्थ्यो। किन त्यस्तो भनिएको त भन्दा शास्त्रले तिजुका चिलाउनेका कडुसका रुखामुनि पनि राख्नु भन्थ्यो होला नि। तुलसा नै किन खोज्यो त, तुलसा भनेको विशेष गरेर अक्सिजन बढी मात्रामा प्राप्त भने चाहिँ त्यो वनस्पति हो। अन्तिम अवस्थामा आजभन्दा 200-300 वर्ष अगाडि मुखामा चाहिँ कोर्को लाउने वा अक्सिजन त्यस्तो त पाइन्थेन, उनलाई अन्तिम अवस्थामा श्वास प्रश्वास चाहिँ छिटो छिटो चल्ने र श्वासमा अलिकति अप्ठ्यारो हुने भएको हुनाले सहजीकरणको लागि तुलसाको मठमा लगेर राखिन्थ्यो। कस्तो राम्रो कुरा, तुलसाको मठमा लगेर राखिन्थ्यो। र तुलसाको मठ मात्रै भएर भएन, तुलसाको वृक्ष पनि हुनु पर्यो, पातहरू पनि हुनु पर्यो, अक्सिजन त्यही अनुसार फाल्नु पर्यो। तुलसाको मठ मात्रै भएर भएन र त्यो मान्छे जब तुलसाको मठमा गर्दा उसलाई अक्सिजन श्वास प्रश्वास लिनको लागि सहजीकरण हुन्थ्यो। सनातन धर्ममा मात्रै होइन, हरेक धर्मावलम्बीहरूले चाहिँ यो अन्तिम अवस्थामा त्यहाँ लगेर राख्न सकिन्छ। र त्यसो भइसकेपछि उसलाई श्वास प्रश्वासमा बडो आनन्द आउँथ्यो र उसको प्राण जान्थ्यो। त्यसै कारणले गर्दा तुलसालाई चाहिँ विशेष विशेष विशेष तरिकाबाट हाम्रो धार्मिक दृष्टिकोणले मान्ने कुरो, पूजन गर्ने कुरो, भगवानको स्वरूपको कुरो, ती कुरा त छँदैछन्। वैज्ञानिक दृष्टिकोणले पनि बडो बडो बडो तुलसा भनेको त्यस्तो महान धर्म, यसलाई चाहिँ सनातनले मात्रै मान्नुपर्छ। तुलसा चाहिँ सनातन धर्मले राम्रो सबैले
1: हजुर, भनेपछि यी धर्म पनि विज्ञान सम्मत रहेछन् होइन?
0: एकदमै एकदमै एकदमै। अब कुरो आयो धर्म, धर्म भनेको धारण गर्ने चिज हो, सद्विचारलाई अनुसरण गर्ने चिज। धर्म भनेको झण्डा बोक्दैमा प्रचारबाजी गर्दैमा धर्मको सर्व छैन। यहाँ त के भएको छ भन्दा अहिले समाजमा जसको निधारमा तिलक छैन, जसको चाहिँ सिकाएर जानै कन्नानी छैन, उसले धर्मको लागि झण्डा बोकेर हिँडेको छ। उदाहरणको लागि जहिले दुधा लगाउँछ किन भन्दा त्यो सिउँदोमा सिन्दुर छैन, गलामा चाहिँ पोते छैन, हातमा चुरा छैन, त्यो मान्छे धर्म जगाउँछु भनेर झण्डा बोकेर हिँडेको छ। जसले आफूलाई नै जगाउन सकेको छैन, आफ्नो परिवारलाई जगाउन सकेको छैन, ऊ धर्म जगाउँछु यो हुनु पर्यो। धर्म हामीले जगाएर जोगिने कुरो होइन, हामीले धर्म भनेको त एउटा अनुशासन हो, नियम हो। नियम र अनुशासन नै छैन अनि त्यसले धर्म कसरी जगाउँछ? आफू जगाउनु पर्यो।
1: जसरी आजको एकादशीमा हामी एउटा नियममा बस्ने कोसिस गर्छौँ, त्यस्तै हो धर्म, सधैँ नियममा बस्न सक्नु पर्यो, एउटा आचरणमा बस्न सक्नु पर्यो, त्याग पनि हुनु पर्दो रहेछ होइन त। अब विशेष गरेर हामीले वैज्ञानिक दृष्टिकोणले तुलसीको महिमा त हामीले भन्यौँ होइन, अक्सिजन धेरै दिन्छ, त्यसैले पनि हामीले यसलाई धर्मसँग जोडे, त्यत्तिकै त जोडेनन् अन्य पातहरूलाई, अन्य वनस्पतिलाई पनि त हामीले पूजा गर्न सक्थ्यौं। अब विशेष गरी यो व्रत पूजा भनिन्छ नि, व्रत पूजाहरू धार्मिक दृष्टिकोणसँग सम्बन्धित मात्र हुन्छन् कि यसमा वैज्ञानिकता मात्र छ? व्रतको कुरा त हामीले गरिसक्यौँ, शरीरलाई राम्रो हुन्छ। अब पूजा आजा भनिन्छ, हामीले अब तुलसीको पूजा गरिन्छ, अब आज पूजा गरिसकेपछि हरिबदनीमा फेरि विवाह गर्ने भनिन्छ, यो चाहिँ फेरि के हो?
0: अब आजका दिनबाट भगवान नारायण भगवान किन गर्नु हुँदैन फेरि होइन, विवाह व्रतबन्धहरू ती काम्य कर्महरूलाई चाहिँ किन चाहिँ निषेधित गर्यो त भन्दा, यो चार महिना स्वयं भगवान शिरशय्यामा शयन गर्नुहुन्छ र शयन गरिसकेपछि भगवान जागा हुनुहुन्न। कुनै पनि कार्यक्रम, कुनै पनि यज्ञ इत्यादि हामीले भगवानलाई प्रसन्न पार्नको लागि, भगवानलाई देखाउनको लागि गरिन्छ भने भगवान अब यो चार महिना चाहिँ आजका मितिबाट शिरशय्यामा चाहिँ शयन गरेको हुनाले र भगवानको यो बेलामा विधिवत तरिकाले अब क्या गर्ने त, यो चौमासको व्रत कसरी बस्ने, कुन तरिकाले, कुन पद्धतिबाट गर्ने त भन्दा आजकै मितिबाट विधिवत तरिकाबाट के हुन्छ त भन्दा आफ्नो आफ्नो घरमा सक्नुहुन्छ भने सम्पूर्ण भक्तगणहरू श्रोताहरूलाई म के भन्न चाहन्छु त भन्दा यो चार महिना साधना गर्ने समय, भगवानको चिन्तन ध्यान मनन गर्ने समय। त्यो सम्भव छैन भने पनि बिहानको समयमा भगवान नारायणलाई आफ्नो घरमा एउटा कलश राख्ने, कलशको माथि नारायण भगवानको कसरी सकिन्छ, प्रतिमा सकिन्छ कि उहाँको बिम्ब फोटो यसरी राख्ने, हरेक दिन सकिन्छ निराहार, त्यसपछि फराहार, त्यसपछि अन्नै एक छाक तर दुवै छाक भए पनि व्रत मैले अघि नै भनिसकेँ, मकै बस्दैमा र नुहाउँदैमा मात्रै व्रत हुँदैन। व्रतको लागि के हुन पर्यो त भन्दा त्याग हुन पर्यो. अहिले हाम्रो कस्तो छ भन्दा नि व्रत जुन दिन मान्छे व्रत बस्छ त्यो दिन ग्यास्ट्रिकको औषधि खानुपर्छ, जुन दिन व्रत बस्छ त्यो दिन धेरै रिस उठ्छ, जुन दिन व्रत बस्छ त्यो दिन जान परिवारलाई आज मेरो व्रत हो भनेर यताउति चाहिँ झुक्याउन पनि पाइन्छ, जुन दिन व्रत बसिन्छ त्यो दिन खर्च पनि धेरै हुन्छ, फलफुलहरू खानु पर्यो.
1: व्रतको दिन अहिले त झन् धेरै खाने चलन छ, अरू दिन खाना मात्र खाइन्थ्यो भने अहिले फलफुल ल्याएर मजाले
0: सेवन
1: गर्ने तुलसी व्रत भएन.
0: त्यो के कस्तो खालको भयो त भन्दा त्यो व्रत गर्नुभयो, व्रत बस्नुभयो, तर त्यो व्रतको अर्थ बुझ्नुभयो. जुन दिन व्रत बसिन्छ नि, कमसेकम आइतबार व्रत बसिन्छ भने ओम घ्युनी सूर्याय नमः, सोमबार व्रत बसिन्छ भने ओम नमः शिवाय, मंगलबार व्रत बसिन्छ भने ओम गम गणपतये नमः, त्यो अब बसिन्छ भने देवीका हरेक दिन हरेक व्रतहरू बसिन्छ भने कमसेकम भगवान्को आराधना त गर्नु पर्यो. भोकै बस्नको लागि र नहुनको लागि मात्रै व्रत हो र
1: होइन. अब विशेष गरी यो एकादशी र नदी स्नान पनि जोडिएको छ कि, यो फेरि के हो?
0: स्नान त गंगा स्नान त बिहानको समयमा शास्त्रले भने अनुसार हातको दर्शन गर्नु, रागी वस्ते लक्ष्मी कर मध्य सरस्वती कर मूलिखित ब्रह्म प्रभाती कर दर्शने, भूमिको दर्शन गर्ने, समुद्र बसने देवी पर्वत स्थलमण्डले पत्नी नमस्ते व्यम पाद स्पर्श छमस्वमे स्नान गर्ने, गंगा चाहिँ मुनि चाहिँ गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलस्थिन स्वामी रिम गुरु, यी समय हरेक दिन गर्नुपर्छ. तीर्थको महिमा गंगाको महिमा त व्यापक छ, ठुलो छ. त्यो स्नान गंगा स्नान सकिन्छ अहिले, तर यही दिनलाई विशेष किन मानियो त भन्दा 15 दिनको एकचोटि शरीरलाई रिफ्रेस गर्नुपर्छ. जसरी हामी मोबाइललाई गरिन्छ, यो हार्डवेयर हो, यहाँभित्र सफ्टवेयर छ, सफ्टवेयर चल्नको लागि कहीँ न कतैबाट त्यो सफ्टवेयर चलेको छ. त्यो सफ्टवेयरलाई जागृत गराउने भनेको आध्यात्मिक साबुनले जबसम्म नुहाइँदैन त्यो सफ्टवेयर चाहिँ जागृत हुँदैन. भौतिकको लागि हाम्रो बाहिरको आवरणको लागि भौतिक सुख सुविधा लिनको लागि त सबै कुरा छ, मनभित्रको मैललाई पखाल्नको लागि क्यार्ने भन्दा 15 दिनको एकचोटि भगवानको चिन्तन भगवानको चाहिँ साधना गर्ने. त्यही भएर एकादशी किन यो 15 दिन किन भनियो त भन्दा यो यसमा वैज्ञानिकता आहार विहार शुद्धता त्यसले चाहिँ मान्छेलाई धेरै राम्रो बनाउँछ.
1: हजुर, भनेपछि स्नान सधैँ गर्दा पनि फरक पर्दैन, पछिल्लो समयमा कम्तीमा पनि मनुष्यहरू होइन आफ्नो कर्मकाण्डमा व्यस्त भए पनि एकादशी यहाँ गरोस् भनेर एकादशीको महिमा अलिकति बढी भएको त्यसरी बुझ्न सकियो.
0: त्यो चन्द्रमाको पक्ष अनुसार 11 दिनमा एकादशी भनिन्छ, र एकादशीमा चाहिँ विशेष गरेर चाहिँ भगवानको आराधना उपासनाको लागि त मैले भनिहालेँ तिनै कुराहरू भए, र विशेष गरेर भगवान लक्ष्मी सहित नारायण भगवानलाई हामीहरूले कार्तिक शुक्लको दिनमा के गरिन्छ त भन्दा क्षीरसयमा शयन गर्नुभएको भगवान, ठिक छ. अब क्षीरसयमा शयन गर्नुभएको भगवानलाई हामीले त्यतिखेर के भनिन्छ त भन्दा शशाङ्क चक्रम सकिरीट कुण्डलम सपित वस्त्रम सरसील यक्षणम सहार वक्ष स्थल कौस्तुभम श्रियम नमामि विष्णु शिरसा चतुर्भुज. भगवान हजुर यसरी शयन गरिदिनु भयो भने हाम्रो रक्षा कसले गर्छ, हाम्रो कल्याण कसरी गर्छ? हजुर उठी बक्सियोस्, यसरी धेरै स्थिति नबक्सियोस्, शिवसयमा हजुर शयन गर्नुभएको छ. अब हामीलाई हामीले तपाईँलाई विधिवत तरिकाबाट जस्तै आज यहाँभन्दा पहिलाको एकादशीमा हामीले के गरियो त भन्दा बीज रोपियो, र त्यो बीज उम्रिसकेको आजको एकादशीको दिन के गरियो हामीले सारियो, र सारिसकेपछि भगवान शय्यामा शयन गर्नुभयो, र तिनै तुलसीलाई हामीले चाहिँ भगवान हजुर उठी पक्ष तुलस विवाह पनि गरिन्छ, डोली फुलको डोली तार्ने
1: होइन
0: नजिकको तर्मा लगेर उहाँलाई विधिवत तरिकाबाट क्षीरसैयाबाट क्षीरसागरबाट भगवान उठ्नुहुन्छ, र गङ्गाजीमा लगेर तुलससँग भगवानको विवाह गरिन्छ, अनि त्यसपछि सबै काम्य कर्महरूको लागि चाहिँ बाटो पुगेको छ. अब त अहिले त धर्ममा चाहिँ काम्य कर्म त्यो कर्म यो तिथि हेराउने जुहाउने तिथि सबै अब
1: हजुर एकदमै हजुर. विशेष गरेर अब एकादशी व्रत बसिरहँदाखेरि पछिल्लो समयमा व्यापक चेतना पनि फैलिएको छ होइन, धर्ममा अलिकति चासो राख्ने व्यक्तिहरू पनि बढे जस्तो देखिन्छ, अलिकति बुझेर पहिला पनि धेरै चासो राख्नुहुन्थ्यो, अहिले चाहिँ अलिकति बुझेर अध्यात्म धर्ममा लाग्नुपर्छ है, हाम्रो पनि यो सफ्टवेयरलाई चाहिँ अलिकति शुद्ध बनाउनुपर्छ भन्नेतिर अलिकति चेतना जागेको छ. तर यो एकादशीमा व्रत बस्दा कहिले कहिले एकादशी 2 दिन परेको अगाडि बस्ने कि पछाडि बस्ने त्यसमा पनि विरोधाभास देखिन्छ कि.
0: यस्तो हुन्छ एकादशीको व्रतको कुरोमा के हुन्छ त भन्दा एउटा शैव भन्ने लेखिन्छ देख्नुहुन्छ तपाईँले, एउटा वैशवानम एकादशी भनेको लेखिन्छ, यसको लागि हाम्रो के छ त भन्दा यदि साधु सन्तहरूले एउटा एकादशी बस्ने जो साधु सन्त योगी सन्यासीहरू र जो गृहस्थ छ त्यसले एउटा व्रत बस्ने भनेर बताइएको छ र त्यसपछि विशेष गरेर कसै कसैले शैली मार्गीहरूले चाहिँ अघिल्लो दिनको एकादशी र वैष्णवहरूले चाहिँ भोलिपल्टको एकादशी त्यसरी चाहिँ चलन छ त्यो स्पष्ट तरिकाबाट लेखिएको छ त्यो दुईटा एकादशीमा फेरि कुन हामीले बस्ने भन्ने प्रश्न हजुरले गर्नुभयो कुन बस्ने जस्तै सन्त महन्त योगी तपस्वीहरूले र आश्रम दुईटा पक्ष छ नि हाम्रो यस्तै भइयो एउटा चाहिँ साधु सन्तहरू महर्षिहरू हो त्यही अनुसारको पात्रमा स्पष्ट तरिकाले चाहिँ लेखिएको हुनाले त्यही पात्र हेरेर अनुसार नै गर्नुपर्छ कहिले कता त्यो दुईटा तिथि के हुन्छ त भन्दा कहिले अघिल्लो दिन पनि लेखेको हुन्छ कहिले भोलिपल्ट पनि लेखेको हुन्छ त्यो कारण
1: प्रायले अघिल्लो दिन मनाउने पछाडि त पछिल्लो दिनको नमनाउने
0: ठ्याक्कै मैले अहिले बोल्दाखेरि विवाद पनि हुन सक्छ तर चाहिँ गृहस्थीहरूले जुन चाहिँ घरमा हामी बस्ने छ त्यसोहरूले चाहिँ अघिल्लो दिन र योगीहरूले महर्षिहरूले र साधु सन्तहरू वा चाहिँ के गर्नेले वैष्णव आनन्द एकादशी भन्छ र आफ्नो आफ्नो सम्प्रदायमा तपाईँहरू जुन तपाईँ कुन सम्प्रदाय हुनुहुन्छ सम्प्रदाय अनुसारको चाहिँ एकादशी व्रत बस्दा राम्रो हुन्छ यो दिन भन्दा
1: राम्रो अब विशेष गरेर अब यो चतुर्मासमा चाहिँ विशेष गरेर कार्यहरू चल्दैन होइन
0: देव कार्यहरू सबै कार्य
1: काम्य कार्य चल्दैन
0: तपाईँले कुनै जस्तै आफ्ना परिवारमा सुख शान्तिको लागि ग्रह शान्तिहरूको लागि कुनै कामना राखेर तपाईँका निष्काम भावनाले गर्ने कर्म सकाम भावनाले गरेका कर्महरू चाहिँ प्राय नगर्नु भन्छ
1: चाड पर्वहरू चले
0: त्यो त यही चाड पर्वै छ हेर्न कस्तो छ अब सबै चाड पर्वहरू आउँछ यो बेलामा भगवान चाहिँ को आराधना सत्सङ हुन्छ र त्यसपछि यो चार महिनाभरि त अब सकिन्छ भने त आजका दिनबाट कहीँ कतै चाहिँ मान्छेहरू के गर्छन् त भन्दा निधार वा फलाहार चाहिँ चार महिनाभरि नै एकाग्र भएर भगवानको आराधना गरेर बस्छन् देखिएको पनि छ हामीले फुलदानी भनेर निरहार गरेर फलाहार गरेर भगवान्लाई तीन प्रहरको पूजा हुन्छ चार प्रहर हुन्छ अझै प्रहर अनुसारको भगवान्लाई पूजा गरिन्छ र भगवान्लाई विधिवत तरिकाबाट आजबाट जुन श्रद्धालु भक्तजनहरू एकादशीको व्रत बस्दै हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने विधि भनेको यो चार महिना सदभर एउटा चाहिँ सात्विक अन्न ग्रहण गर्ने इच्छा खाए पनि सात्विक अन्न चाहिँ गर्दा राम्रो हुन्छ
1: एकदमै अब विशेष गरेर अब पछिल्लो समयमा अब धर्मका कुराहरू पनि भइरहेका छन् होइन धर्ममा जागरण पनि फैलिरहेको देखिन्छ अनि फेरि विकृति पनि फेरि त्योभन्दा बढी फैलिएको जस्तो देखिन्छ कि अब यहाँ युवा पण्डित पनि हुनुहुन्छ धेरै युवाहरूसँग साक्षात्कार गर्नुहुन्छ विद्यार्थीहरू पनि यहाँहरू छ ठोकिन्छन् पछिल्लो पुस्ताहरूले चाहिँ युवा पुस्तालाई अथवा अहिलेका विद्यार्थीहरूलाई गलत धर्म नै छोडे भन्ने हिसाबले व्याख्या गर्ने होइन युवाहरू फेरि आफ्नै तरिकाले कहीँ न कहीँबाट बुझेको जस्तो देखिने त्यो देखिरहेको छ कि यहाँले कस्तो बुझ्नु भएको छ अहिलेको समाजलाई
0: अहिलेको समयमा चाहिँ युथहरू युवाहरू धर्मप्रति एकदम आकर्षण हुनुहुन्छ तर हाम्रो समाजको बुझाइ एउटा के छ त भन्दा कर्मकाण्ड नै धर्म हो भन्ने कुरा चाहिँ सबभन्दा गलत छ यो समाजमा बुझाइ हामीले जस्तै चाहिँ एउटा संस्कार हो पद्धति हो होइन संस्कार मैले अघि नै भने जुन धर्म भनेको नियम हो अनुशासन हो तपाईँ अनुशासनमा बस्नुहोस् त्यही नै धर्म हो हामी आफ्नो आफ्नो अनुशासन र नियममा सबैका घरमा सनातन धर्मावलम्बीको घरमा तुलसाको मोठ पञ्चाङ्ग देवता शङ्ख घण्ट पूजन शङ्ख घण्ट वादन सबैले गरिदिउँ न धर्मको रक्षा भइहाल्यो आफू आफ्नो अनुशासन र आफ्नो नियममा नबस्ने अनि त्यसपछि धर्मको रक्षा छ भने झन्डा बोकेर हिँडेर त भएन जसले जसको अहिले यो समाजमा जति मान्छे हिँडेछ नि धर्मको जगाउने गरेर तिनका घरमा हेर्नुभयो भने तिनका छोराले जनै लगाएको छैन तिनका बुहारीका चाहिँ सिउँदा सिन्दुर छैन घर छोरो जीवित छ अनि जब चाहिँ छोरो मर्छ नि अनि सिन्दुर लाउन पाइएन चुरा लाउन पाइएन नाटिया तिलहरू लाउन पाइएन भनेर फेरि तिनै झन्डा बोक्छ लाउने बेलामा लाउने समयमा उनीहरूले लाउँदैनन् जब श्रीमान विशेष यो यस्तो यो प्रथा यो प्रथा उप्रथा भनेर तिनै चाहिँ गर्छन् र अहिलेको समयमा युवाहरू चाहिँ एकदमै लाउनु भएको छ बुझेर लाउनु भएको छ एकदमै बुझेर
1: बाहिर देखावटी आडम्बर तरिकाले लाउनु
0: कर्मकाण्डलाई यो कर्मकाण्ड भनेको एउटा पद्धति र संस्कार हो यो धर्मको एउटा भाग हो तर चाहिँ यो नै सबै धर्म हो
1: हजुर
0: यो अहिले जति देख्नु भएको छ नि धर्मको नाममा यज्ञ यज्ञादीहरू ठाउँ ठाउँमै धर्म जगाउने अहिले आफू जोगिन पऱ्यो कि हजुर धर्म कसैको पेवर होइन, भलेरी होइन, तपाईँले जोगाएर जोगिनी, तपाईँले मासेर मासे सनातन, तपाईँ नभए पनि हुन्छ, म नभए पनि हुन्छ, कोही बिना धर्म भनेको न त नाश सनातन कहिल्यै नाश त्यो थियो छ भविष्यमा
1: हामीले बढी चिन्ता लिनु बेकारको कुरा हो।
0: धेरै त्यसरी चिन्ता लिनु हामीले चिन्ता चाहिँ के लिन पर्यो त भन्दा आफ्नो चिन्ता गर्नु, म कतिको अनुशासनमा छु, मैले धर्मप्रतिको चाहिँ जिम्मेवारी कर्तव्य कति निर्वाह गरेको छु। हामीले कर्तव्य निर्वाह गरिएन, जिम्मेवारी निर्वाह गरिएन, अधिकार खण्डको लागि झन्डा बोकेर कुरो यही हो।
1: हजुर, अब विशेष गरेर काम्य कार्य हामीले यो चार महिनामा चल्दैन भनिन्छ, तर जबरजस्ती विवाह आज भएको पनि अहिले देखिन्छ, छोड्नै नहुने ठाउँ होइन, अब यो गर्नै पर्ने बाध्यता आयो भनेर विवाह आज भएको पनि देखिन्छ। त्यहाँ चाहिँ कुनै पनि गुरुहरूले विवाह व्रत बन्द गर्दा त गुरु नै चाहिन्छ, फेरि पण्डितै चाहिन्छ, पण्डितहरूले बहिष्कार गरेर यो गर्न हुँदैन है भने त विवाह हुने कुरा त होइन, यो किन हुन सकेको छ? यो पनि विकृति हो,
0: एकदम ठुलो विकृति हो। यसको लागि मैले हजुरलाई भन्नै पर्छ, जस्तै उदाहरणको लागि हामीले भगवान्लाई पनि नाचेछौँ कि, भगवान्लाई पनि छलेका छौँ, हरेक मठ मन्दिरहरूमा हजुरले देख्न सक्नुहुन्छ नक्कली बिहा हुन्छ होइन। अब विदेश जानको लागि यतिसम्म मान्छेले गर्छन् कि आफ्नै हात नातामा विवाह गरेका वा अब सिन्दुरी नहाले पनि अघि लागेका, र भगवान्को मन्दिरमा के को लागि गइन्छ, सफा दिनले गइन्छ, भगवानको अगाडि झुटो बोल्न हुन्न भन्ने पनि सबलाई थाहा छ। तर के गर्छन् मन्दिरमा चाहिँ विवाहको लागि रसिद गाड्छन्, त्यो बिहा चाहिँ फर्जी बिहा, भगवानकै सान्निध्यमा हामीले गलत त काम गरेका छौँ, त्यसलाई त स्वीकार्न पर्छ। भगवान्को अगाडि चाहिँ वरमाला पहिरिएर परिक्रमा गर्छ, साक्षात भगवान्लाई साँची राखेर गरेको विवाह झुटो छ, त्यो मान्छेलाई पनि थाहा छ, म झुटो काम गरेछु भन्ने, त्यो ब्राह्मणलाई पनि थाहा छ, त्यो गर्ने गराउने त्यो समितिलाई पनि थाहा छ। तर यो विकृति, अब जस्तै यो असारमा आजबाट चाहिँ अब बृहस्पति अस्त थियो, अब बृहस्पति अस्त भोलिबाट खोलिसकेपछि विवाहका असारमा विवाह गर्नको लागि धेरै नै छन् पनि गरेका पनि छन् होइन। अब पढ्न त सबैले जानिन्छ नि, बाटोमा विवाहका लगनहरू, वर्षका लगनहरू लेखेका हुन्छ, तर अहिले छैन, नभए पनि मान्छेले गरेका छन्। यसमा कमी कमजोरी त हाम्रो पनि छ होइन, पण्डितहरूको पनि, ब्राह्मण
1: दोष मेटेर गर्न सकिन्छ भनेर त दोष मेटाउने होइन,
0: दोष मेटेर गर्न सकिन्छ, त्यस्तो त त्यो नियम त्यो पद्धतिमा त छैन,
1: आफू अनुकूलको व्याख्या,
0: अनुकूलको व्याख्या हो, एकदम एकदम एकदम आफू अनुकूल,
1: हाम्रो शास्त्रमा चाहिँ वज्रित छ, आफ्नो अनुकूलको व्याख्या गरेको,
0: वज्रित भएर नै त पञ्चाङ्गमा लेखेन, हुन्छ भने त पञ्चाङ्गमा स्पष्ट व्यक्ति होला त, पञ्चाङ्ग गलत भन्नु पर्यो नि त, बिहाको लगनको दिन बिहा लगनै नभएको दिन बिहा गर्यो भने त हुन्न भने त पात्रले स्पष्ट लेखेकै छ त, हामीले गरिएको छ होइन, मठ मन्दिरमा भगवान्को सान्निध्यमा झुटो कर्म गर्न हुन्न भनिएको छ, तर नक्कली बिहा त हरेक मठ मन्दिरमा गरेका छन् नि, यी कुराहरू सबै थाहा छ।
1: एकदमै, विशेष गरेर अब विष्णु भगवानको आज पूजा आराधना गर्ने दिन होइन, उहाँ शयन गर्न जानुहुन्छ, उहाँको थोरै व्रत विधि भनौँ न, अब पूजा विधि के हो, अब तुलसीमा गएर हामीले पूजा कसरी गर्ने, मन्त्र जप कुन गर्ने होइन, अलिकति अब वैज्ञानिकता कुरा त छँदैछन्, भाव भयो भने त केही पनि चाहिँदैन, तर पनि हामी जो संस्कारमा छौँ सनातन हिन्दूमा हामीले चाहिँ धारण गरिरहेका छौँ भने व्रत विधि पूजा कसरी गर्ने, कुन मन्त्र जप गर्ने, त्यो कुराहरू बताइदिनु।
0: अब आजका दिनमा जो मान्छेले चाहिँ म चौमास बस्छु भन्छ, उसले मुण्डन गरेर वा सपत्नी सहित पनि बस्न पायो, र कुनै मठ मन्दिरमा नभए नि घरमा नै भगवान्लाई स्थापित गर्ने, कलश गणेश र लक्ष्मी नारायण भगवान्लाई स्थापित गर्ने, स्थापित स्थापना गरिसकेपछि गंगा बिहानको समयमा गंगा स्नान गर्ने, गंगा स्नान गरेर आइसकेपछि गंगाको जलले भगवान्लाई चाहिँ सालग्राम तुलसा माताको विधिवत तरिकाबाट पूजा हुन्छ, र हरेक दिन बिहान उठिसकेपछि त्यो व्यक्तिले संकल्पित गरेर, अब काम्य कर्म त भएन, काम कर्मले चाहिँ भगवान शयन गर्नुभएको भगवानलाई बिहान पञ्चोपचारले वा षोडशोपचारले विधिवत तरिकाले पूजा गर्ने र भगवानलाई भोग लाउने, यो कस्तो जीवनयापन हो त भन्नुहुन्छ भन्दा, हामीले जीवनमा जस्तो जुन तरिकाबाट जीवनयापन गरेका छौँ भगवानलाई पनि बिहान हामीले स्नान गराइन्छ, हामी पनि स्नान गरिन्छ, भगवान् स्नान गरिन्छ, भगवान्लाई उठाइन्छ, भगवान्लाई सुताइन्छ, भगवान्लाई खुवाइन्छ, र भगवान्लाई खुवाइसकेपछि मध्याह्नमा जसरी हाम्रो जीवन भगवान्बाट, यो हामीले सिक्ने संस्कार नै त्यही हो, पद्धति नै त्यही हो, त्यति गरिसकेपछि हरेक दिन भगवानको पूजा हुन्छ. ओम नमो भगवते वासुदेवाय यो मन्त्र विधिवत तरिकाबाट भगवानका नामहरू सहस्र नामहरू छन् होइन जति नामहरू पनि जप्न सकिन्छ. र त्यसपछि यो व्रतको बीचमा धेरै कुराहरू आउँछ. बीचमा जस्तै अब खाने व्रतकोमा शुद्धताको लागि दुई दलीय चिजहरू नखानु भनेको छ. शुद्ध सबभन्दा ठुलो कुरो आहार विहार चाहिँ शुद्ध हुनुपर्छ. आहार विहार शुद्ध तरिकाबाट चाहिँ बस्ने र सकिन्छ भुइँमा शयन गर्ने. भुइँमा शयन गर्नु भनिएको छ रात्रिको चौथो प्रहरमा चाहिँ उठ्नु पर्दछ. र उठिसकेपछि धेरैभन्दा धेरै भगवानका नामहरू लेख्ने, भगवानका नामहरू संकीर्तन गर्ने. अब मन्त्रहरू आउँदैन भने भगवानका चाहिँ जे सकिन्छ भगवानको नाम नै सम्पन्न ठुलो नाम संकीर्तन गर्ने.
1: हजुर, ओम नमो भगवते वासुदेवाय यो नि भन्नु पर्यो.
0: यो नि भन्नु पर्यो. मन्त्रहरू त धेरै छन्. सताकारम भुजग शयनम पद्मनाभम श्रीशम विश्वाधारम गगन सदृष्टम मेघवर्णम शुभाङ्गम लक्ष्मीकान्तम कमलनयनम योगी भिन्ध्यानगम्यम वन्दे विष्णु भगवानम सर्वलोकैकनाथम. हाम्रो पनि कल्याण गर्नुहोस्, लोकको पनि कल्याण गर्नुहोस् हे भगवान्.
1: भनेपछि विष्णु भगवान् सुत्नुहुन्छ, सुतिसकेपछि पनि हामीले विष्णुको आराधना गर्छौँ, शालिग्रामलाई नुहाइदिन्छौँ, तुलसीको मठमा पूजा चाहिँ गर्छौँ.
0: हरेक दिन विशेष यो चार महिना चाहिँ आराधना भगवानको सत्सङ भगवानको चाहिँ यही बेलामा हेर्नु त यो चार महिनामा कति धेरै पर्वहरू आउँछ. अब पर्वहरू आउँछन्, अब कार्तिकमा हामीले आकाशे बत्ती बालिनेको बालिन्छ होइन. हरेक दिन यो भनेको अब हामीले यत्रो गरियो, खेतीहरू रोपियो, खेतीपातीहरू यो चार महिना भनेको विश्राम के गरेर विश्राम गरेर भन्दा सत्सङ आराधना भगवानको नाम संकीर्तन भगवानप्रति शरणागति भगवानका नाम हो. अब त यो चार महिना त खासै काम धन्दा त त्यस्तो छैन. रङ्ग रमाइन तिज आउँछ, तिहार आउँछ, दसैँ आउँछ होइन, जनै पूर्णिमा आउँछ. यी चिजहरूमा चाहिँ हामी चाहिँ के हो भन्दा अलिअलि आध्यात्मिक हुने, त्यसैमा मात्रै चाहिँ नभुलिकन अलिकति यता पनि बुझ्ने, चिन्तन गर्ने,
1: हजुर,
0: सत्सङ गर्ने.
1: अब यो चार महिनाको अवधिमा तुलसी टिप्नलाई बजे छ अथवा के छ?
0: होइन होइन, टिप्न मिल्यो भगवान्लाई त हरेक बिना तुलसी चाहिँ भगवान विष्णुको पूजा नै निष्फल भनिएको छ, निष्फल भनिएको छ. अब यहाँ कुराहरू आउँछ, अब महिलाहरूले शालिग्राम छुन हुँदैन वा तुलसीलाई टिप्न हुँदैन भन्ने कुराहरू ती आउँछन् होइन. त्यो भनेको कस्तो त भन्दा शरणागति भइसकेपछि शालिग्रामको लागि भगवानको पूजा चाहिँ नित्य हुनुपर्छ. र स्त्रीहरूमा रजस्वला मासिक धर्म चाहिँ भएको हुनाले त्यो पूजा खण्डित हुन्छ है. त्यही भएर पञ्चाङ्ग पूजा शालिग्राम पूजा चाहिँ पुरुषले नै गरोस्, देव कार्यको लागि 5 दिन र पितृ कार्यको लागि 7 दिन बताइएको छ. त्यो कारणले गर्दा पनि स्त्रीहरूको लागि त्यो भनिएको. अब रजस्वला बन्द भइसकेको छ, मासिक धर्म बन्द छ, र अब कसैको भगवानको शरणागति भइसकेको छ भने उहाँहरूले गर्न पाऊ.
1: हजुर, जस्तो अब सामाजिक सञ्जालमा पछिल्लो क्रममा भ्रम फैलाउने काम पनि भइरहेको छ. विशेष गरेर आइतबार तुलसीको पूजा गर्न हुँदैन होइन, अहिले त आइतबारै आएछ, हरिशयनी एकादशी परेको छ, अब के गर्ने भन्ने कुराहरू प्रश्नहरू टिका टिप्पणीहरू अहिले सामाजिक सञ्जाल टिकटकहरूमा पनि छन् कि. यसमा फेरि के हो,
0: यो त भ्रम हो, त्यही भएर शास्त्रलाई बुझेर होइन. अब यो अहिले आएका समाजमा आएका युट्युबरहरू होइन टिकटकहरू यी भ्रमित समाचारहरू, किनकि हामीले कतिपय कुराहरू चाहिँ के गर्नुपर्छ भन्दा बुझेर बुझ्नको लागि अहिले धेरै प्रविधिहरू छन्. हामीले नजानेका कुराहरू चाहिँ एआईलाई सोधियो भने वा कुनै प्रविधिहरू धेरै छन्, उनलाई सोधियो भने पनि श्लोकहरू अब गुरुवर्गहरू धेरै चिजहरू भएको हुनाले चाहिँ हामी अहिले अफवाहको पछाडि नजाउँ. र अहिलेको समयमा खुसी के आउँछ भन्दा युथहरू युवाहरू कर्मकाण्डप्रति भन्दा पनि धर्मप्रति, धर्म के रहेछ, धर्मले मान्छेलाई अनुशासन बनाउँदो रहेछ, यो एकदम आध्यात्म चाहिँ रहेछ, चिन्ता होइन चिन्तन गर्नु पर्यो. जगतको पछाडि होइन, जगत ईश्वरको पछाडि झकुर्नु, मान्छे ज्ञानी हुनु.
1: हजुर, एकदमै. कार्यक्रमको अन्त्यमा छ, अन्त्यमा के भन्न चाहनुहुन्छ, के छ?
0: अन्त्यमा चाहिँ एकदमै हजुरले यो जुन अवसर दिनुभयो त्यसको लागि म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र विशेष गरेर सफलता एफएम यो टिमलाई धन्यवाद दिन चाहन्छु. र पहिला पनि हजुरले अवसर दिनुभएको थियो, र पहिला पनि यसरी हामी वार्तालाप गरेको थियौँ. र विशेष गरेर मैले के भन्न चाहन्छु भन्दा हात जोडेर यो सनातन धर्मावलम्बीहरू जति हुनुहुन्छ उहाँहरूले बुझेर मात्रै धर्म गरिदिनु होला, नबुझिकन नगरिदिनु होला, किनकि अफवाहको पछाडि नपर्नु होला. मैले कुनै पनि काम के को लागि गर्दैछु र किन गर्दैछु त्यो गर्नुको अर्थ के हो, वैज्ञानिक रिजन कारण खोजेर गर्नु होला. धर्मले मान्छेलाई शान्त बनाउनको लागि नियम र कानुनमा अनुशासनमा रहनको लागि सिकाउँछ. धर्मले हो हल्ला विद्रोह गर्नको लागि यसले सिकाउँदैन. सब विचारलाई धारण गरौं. सर्वे भवन्तु सुखिनः, सर्वे सन्त निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख वा भवेत्। ओम शान्ति ओम शान्ति ओम शान्ति। अस्तु सुमङ्गलम्। जय
1: हस्। धन्यवाद हजुर। कार्यक्रम समय सन्दर्भमा रहेर आज हामीले कुराकानी गर्यौं हरिशयनी एकादशीको बारेमा, तुलसीको महिमा, व्रत विधि र किन बसिन्छ व्रत र केही हाम्रो धर्मको प्रसंगमा पनि के कुराहरू खोतल्यौं। छलफलमा आज हुनुहुन्थ्यो युवा पण्डित रामप्रसाद सिग्देल, जो जटा शंकर धार्मिक विकास समितिका अध्यक्ष एवं उपयोगी धार्मिक विविध सेवाका संचालक पनि हुनुहुन्छ। उहाँले धर्म सम्बन्धी विभिन्न कार्यहरू पनि गर्दै आउनु भएको छ। सुनेर साथ दिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि अन्य विषयवस्तुमा कुराकानी गर्ने बाचाका साथ आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुता मौद अधिकारी पनि विदा हुन्छु। तपाईँको बाँकी पद सुगत रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
0: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-983, 98-55-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
10: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि, 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
11: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9557325575।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन, नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041।
8: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
9: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
8: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
10: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
9: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
7: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक

0: रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फैक्ट्री वर्कर डेलिभरी बॉय ड्राइवर हाउसकीपिंग हेल्पर क्लीनर लगायत का क्षेत्र में वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड नागढुंगा पोखराट कास्की। फोन नम्बर 061553071 98067184234 97050771123। व्हाट्सएप नम्बर 98011771123।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-15475।
0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर। सम्पर्क 98116-62983 98560-52855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आयल्स पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, वर्तमानमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातीमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460 35111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615553050 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.mp
9: Studio Time.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी मनाइँदै आजदेखि चतुर्मास वर्ष शुरू, शुभ कार्य गर्न वर्जित, पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै, बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह, बाढ़ी पहिरोले विभिन्न राजमार्ग अवरूद्ध, र नेपाल स्काउटका सबै तहका परिषद र कार्यकारी समितिहरू विघटन। अब सुनौ पूरा समाचार। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसीको मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। भगवान विष्णु शयन गर्नुहुने 4 महिना चतुर्मास पनि भनिन्छ। एक वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका 4 महिनामा पर्ने 8 एकादशीमा व्रत गर्छन्। काम काजमा सक्रिय हुनुपर्ने र 4 महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्दछन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढालीकण्ठ उपत्यकाका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी ढिँडो लगायतका फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिको रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहेको छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीका अर्थात हरिबोधनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने पैतृक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधि तर्फबाट चतुर्मास व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्र संघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइन्दैछ। दिवसको अवसरमा नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरिरहेको छ। खोला पोखरी कुलो पानीले भरिएको खाल्डाखुडी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ़दै गएका छन्। स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाखभन्दा धेरै मानिसहरूले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिदिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनाकामा कमी ल्याउन पालिकाले आफ्नो वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा उन्मुख भएको छ। गएको साउन 9 गते यता बर्ड फ्लू संक्रमण देखिएका छैनन्। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ़न नपाएको नेपाल लयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको
पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड़ दिनुभयो। पशु सेवा विभागका महानिदेशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्रै 3,67,835 पंक्षी नष्ट गरिएको विभागले जनाएको छ। महानिदेशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम विनियोजन भएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढ़ी र पहिरोमा कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। कतिपय सड़क पूर्ण रूपमा बन्द छन् भने कतिपय एकतर्फी मात्र यातायात सञ्चालनमा छन्। कोशी प्रदेशको भोजपुर इलाम र खोटाङमा सड़क अवरूद्ध देखिएको छ। मध्य बाढ़ी रोकमार्ग अन्तर्गत भोजपुरको बोखिमका बाढ़ीका कारण सड़क एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै रेवेन्सी राजमार्ग इलाम राजदुवाली खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ, जहाँ वैकल्पिक विभागले प्रयोग गर्न सुझाव दिएको छ। खोटाङको मामखामा भएको पहिरोका कारण मध्य बाढ़ी लोकमार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्। बागमती प्रदेशका प्रमुख सड़कहरूमा बाढ़ी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। विपर राजमार्गमा सम्भावित बाढ़ीको जोखिमका कारण साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 देखि साँझ 6 बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चलाउन आग्रह गरिएको छ। डाक्टर गोविन्द केसीको 24 औं सत्याग्रहको तेस्रो दिन उहाँको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनसन र डाक्टर केसीको ब्लड सुगर घट्दै गएर शनिबार बिहान 50 mg डीएलमा झरेको छ। रक्तचापमा समेत तीव्र उतार चढाव देखिएको छ। मांसपेशी उडिने र बोल्न गाह्रो हुने जस्ता समस्या थपिएका छन्। अनसन बस्नु अघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडुल गर्न र बाथरूम जान समेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दोलालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको छ। यसैबीच डाक्टर केसीका मागका विषयमा सरकारले संवादको पहलको थालेको छ। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर अमृत जैसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोन वार्ता गरेका हुन्। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य मागहरू गरेका छन्। उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्य सहित वार्तामा आउन सरकारलाई आग्रह गरेका छन्। नेपाली स्काउटका देशभरका रहेका तह र परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाली स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णय अनुसार यी समितिहरू खारेज गरिएको हो। नेपाली स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै मिति 2083 साल साउन 5 गतिको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन भइरहेको जानकारी दिएका छन्। नेपाली स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढ़ाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको बुझिएको छ। हामी बिहान 9 बजेको खबर संगालको अन्त्य भइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। आज हरिशनी एकादशी, तुलसीको बिरुवा सारी मनाइँदै आजदेखि चतुर्मास व्रत पनि शुरू, शुभ कार्य गर्न बर्जी, पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै बाढ़ी पहिरोले विभिन्न राजमार्ग अवरूद्ध, डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै सरकारले थाले संवादको पहल र नेपाली स्काउटका सबै तहका परिषद र कार्यकारी समितिहरू विघटन। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले खबर खबर सङ्गाल आउनेछ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। कुनै गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960 दोस्तीटु मिट शप।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुस्तिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल

0: सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5-स्टार होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
2: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
0: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
3: फोन नम्बर 061-587-915।
4: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856203525 9806535480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के रेटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825177014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब

0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर में
1: संपर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 परस्यांग चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
0: तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा आयो है।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-57-9915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
9: स्टुडियो टाइम

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615889848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्लेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98116 62983, 98565 58555। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाऊ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
6: Studio time.
2: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9846061081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री

0: वर्कर, डेलिभरी बॉय, ड्राइवर, हाउसकीपिंग, हेल्पर, क्लीनर लगायत का क्षेत्र में वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्न को सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। संपर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड, लागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98067-81234, 97050-77123, व्हाट्सएप नंबर 98011-77123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर, सन्चै
0: कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: ए आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: कहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860285575 9860715947 9560325575
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9560205325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 63 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियोले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615 74 225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9866175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529066, 0164559066 र मोबाइल नम्बर 98460008518।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
1: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक। प्रोप्राइटर भीमकाजी गुरुङ। मोबाइल नम्बर 9768663353 9112444584। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नंबर 98011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: यो खटारले फेरि टेन्सन दिए।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98460-59581,
4: 98161-15475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: तस्थे माड़ा पितौरा अचार विदेश पठाउन को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिंग पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846606642 9860410081। श्रावण महीना को प्रत्येक सोमवार गाईघाट पोखरा देखि श्री केदारेश्वर मणि बोलबम धाम सम्म हुने बोलबम जल यात्रा में सहभागी बनौ, अक्षय पुण्य लाभ कमाओ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
1: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846006581।

0: शक्तिलाई पलायन हुनबाट हामी रोक्नेछौँ। रोजगारको व्यवस्था
1: यो गाउँमा बसेर केही हुनेवाला छैन, बल्ल बुटी पुर्याएछ। ए बुङ्गा हो, तिमीहरू यसरी कोट मात्रै खेलेर आफ्नो जिन्दगी खेर फाल्छौ कि खाडीमा गएर रियाल रिङ्गेट कमाउँछौ?

जबतिर वन्दी मान्छल बाटो जहाँ छोड्यो जहाँ सँगै सपनाको जिन्दगी उड्यो आमाका लागि आँखामा हाल्दा पनि नबिच्ने सन्तान उड्यो बाका लागि स्वाभिमान र भरोसा उड्यो घाउको पनि त धर्म हुन्छ काटिएपछि रगत बग्नु पर्छ तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो एरियाले
6: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेश मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852121050 9821

0: कुखुरा तथा पशुपालक किसानहरुको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ,
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। अल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
8: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
9: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुनु।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टी का साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-668-66-353, 98-122-44-584।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 50 52 855 समझिनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आतिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फूलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: चाहिँमै खै सोल्टेरी त अझ त माइ भेट्ने आउँदै होला नि साह्रै भेट्न मन लाग्छ हो
1: रेडियो सफलता 103.4 मेगाहर्ट
0: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटीभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: ए बा कुन चाहिँ भुस्तिक्रे रहेछ भनेको त यो डन्ठे पो रहेछ तिमीलाई भनेको
1: होइन मेरो डन्ठाले चाहिँ के बिगार्यो तिमीलाई
0: के बिगारिन कसैको भाग्यमा बस्यो कसैको भोको पेटमा बस्यो पाप लाग्छ तिमीहरूलाई त
1: अनुहारमा रिस भोलि समाजमै भेज्न राख्ने
0: बिचमा दिनु पर्यो नि तिमी डन्ठेहरूले मरि मरि दिनको 60 मके बेचेर
2: बोल्छ 70 होइन
0: नकरान मरि मरि दिनको 65 मके बेचेर कहिले स्कुटर किनेर बेच्नु सररर आमालाई पछाडि राखेर कहिले घुमाउनु सक्छौ किरा पर्छ तिमीहरूलाई त ओइ पैसा दिनु पर्दैन पैसा नदिँदा नि
1: कति हो
0: 100 रुपियाँ
2: बोली मात्र छुट्छु हो मन के राम्री थियो।

0: ए हुँदा हुँदै घरमै छापा मार्न आइपुगेको।
1: कति राम्रो स्कुटर, नयाँ हो,
2: इलेक्ट्रिक हो, राम्रो छ, सस्तो पनि छ। अब हामीले मान्छेलाई मात्र होइन वातावरणलाई पनि माया गर्नुपर्छ। खरबौं रुपियाँ खर्च गरेर पेट्रोल बन्नामा प्रदूषण भित्राइ गरेका छौँ। यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सघाउनुपर्छ।
1: सरकारको चाहिँ कुरा गर्ने
2: ओके, त्यसलाई सघाउनुपर्छ।

0: आमा तिमी के छौ?
1: मलाई के भएको छ र?
0: बिरामथ्यौ त तिमी?
1: तेरो हिरोले मलाई बिरामी हुनु दिनु पर्यो नि। कति राम्रो मान्छे बिचरा, मेरो कति सेवा गरेको है।
0: हो नि,
1: तर के गर्नु र, राम्रो मान्छे यो देशमा टिक्नै दिनन्।
0: किन, के भयो?
1: भरे तेरो हिरो विदेश जाँदैछ
0: हो, हो त नि।

0: हामीलाई मोगी भित्र पनि गुजारा गर्न भाग्कै छौ, कसै कसैलाई चाहिँ विदेश जानु पर्ने। हेर्छु म विदेश कसरी जाँदो रहेछ। अनि मलाई माया गर्ने मान्छे विदेश गएपछि मसँग चाहिँ बिहे कसले गर्छ?
1: मसँग साँच्चै बिहे गर्छ? त्यसो भए बाटोमा मोगी बेच्न पाउँदैन, सडक खोजेर राख्नुपर्छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोनी ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
4: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165746068, मोबाइल नम्बर 9856028104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ, स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 98562025, 98086-35480। साथै आईएलसीपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले ती लगातार काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615-74-225, 98560-21-440, 98560-60127 र 98038-21-440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615530500 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: उनले आज आफ्नो जिन्दगीको सारा सर्वस्व मलाई सुम्पेकी छिन्। म स्वर्गीय आनन्दको अनुभूति गर्दैछु। काले हाम्रो यो बाचा कसम कहिले नतुइयोस् ल।
1: नेपाली संगीत क्षेत्रका लागि बहुचर्चित द्वय नाम करण न्यौपानेको उत्कृष्ट लय र गौतम महेन्द्रको मनछुने शब्द लहरीमा सुलेन्द्र विश्वकर्मा र पुणकला ऋषिको मन लोभ्याउने सुमधुर आवाज भित्र नारायण ठकुरीको लोक दोहोरी गीत बाचा कसम खाइसकेका छौ। पीआरबीटी 013-00-45-766 र पीआरबीटी 60-45-19-38 हिन्ताङ डिजिटल द्वारा सर्वत्र बजारमा उपलब्ध छ।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
0: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
0: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
0: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154947, 9857325575।
3: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 50960 दोस्ती टु मिट छ
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052 21 50 98251 27 14।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं ओके अबको क्रममा भने यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

All right, so गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ. अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा. सुपर हिट्स अफ द विक इंग्लिश.

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। All right, so your short commercial break पछि पुनः स्वागत छ कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ आवाजमा म छु मधुर मेरो साथ तपाईँलाई मिलिरहेको छ 93.4 MHz रेडियो सफलतामा सो सुपर हिट्समा तपाईँहरूको लागि इंग्लिश हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ अब लागौं चलचित्र विधातर्फ सुपर हिट्स अफ द विक नेपाली चलचित्र

यो साता उत्कृष्टमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट बिदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरै कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01-6452-966 फोन गर्न सक्नुहुन्छ। यति जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्री।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-160-62-983 98-55-52-855 समझनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-57-9915
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530501589848
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: चाहन्छु, मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
1: अमृत, समय र जुवारलाई कसैले रोक्न सक्दैन, अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर अब

I'm just really happy.

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159740 9557325575।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम पुस्तकका पानाहरू
3: तिमी पनि ठुली भयो तिम्रो पनि घरबार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ अब भना तिम्रो के विचार छ सानी छक्क परि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो अनि विस्तार त्यसका तृक्ष आवाजले कान बहिरा हुँदै गए जस्तो लाग्यो अनि सानीलाई लामो जिन्दगीको पदमा हिँड्दै गर्दा अकस्मात आज छिप्यो जस्तो लाग्यो
2: कार्यक्रम पुस्तकका पानाहरू
4: आज पनि सदरमुकाम तनावग्रस्त छ अस्तिको लाठी चार्जदेखि उसले भन्यो बिहान हवाई फायर भयो विद्यार्थीहरू कलेज भित्रबाट ढुङ्गा हानिरहेका छन् एउटा जागो कम्प्युटर किनेर इमेलमा पठाउने गर्दैन
2: हरेक हप्ताको

0: नमस्कार। कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौ कृष्ण धारावासीको राधा। कृष्ण धारावासीको राधाको आज हामी अन्तिम श्रृंखलामा छौं। अन्तिम श्रृंखलासम्म आइपुग्दा राधा र पिल्ले हिमालय क्षेत्र अथवा मुक्तिनाथको दर्शन गरेर फर्किरहेको प्रसंग हामीले पढ़िसकेका छौं। त्यो सँगसँगै त्यो क्षेत्रमा बास बस्ने क्रममा शेर्पा समुदायमा उनको भेट भएको प्रसंग र शेर्पासँग त्यो आत्मीयता बढ़ेको प्रसंगसम्म हामीले वाचन गरेका छौं र फर्किने क्रममा शालिग्राम देखेर देवैदेवको भूमि मुक्तिनाथ क्षेत्रबाट ओरालो छर्ने क्रममा कुनै कवि गुनगुनाइरहे चाहिँ लागिरह्यो उनको कानमा। माछा पुष्पगिरी शिखरको पारमा मुक्तिनाथ क्षेत्र बल्छन् बत्ती छलल जहाँ भूलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गंगा फनन कसरी कुच्छेउ शालिग्राम यही कोल्टामा जड फरतले यो तपस्या गरेको पानी भर्दा सुर युवतीको स्वर्ण पुष्पी झरेको छोए जस्तै अभय भगवान विष्णुका पाइलाले बाँधेका छन् अमरपुरका शिल्प मेरा शिलाले झुमा मेरी अमर वयसी शैलको देवदासी लाटेका छन् विपुल जसमा पीठमा केशराशि यही सन्ध्यामा चमरी घिउमा दिव्य बत्ती जलाई लैजाने छन् चरमगिरीको कन्द रामा मलाई लैजाने छन् चरमगिरीको कन्द रामा मलाई। काली गण्डकीको त्यस बगरमा उभिएर मलाई पनि कविता गुनगुनाऊ जस्तो लाग्यो। सृष्टिको यति सुन्दर रूप मैले अरू कतै देखेकी थिइन। त्यही ध्यानावस्थित बनु जस्तो लाग्यो। किनारमा बसेर घण्टौ हेरिरह्यौ हामी दुवैले एक सुरले बगिरहेकी गण्डकीलाई। बगेको बगै एकैछिन पनि नरोकिएर कहाँ पुग्न चाहन्थिन् तिनी। बगिरहेको पानीलाई हेर्दा हेर्दै लाग्यो त्यो त आँसु हो धरतीको जसले पखालिरहेको छ मनको मैलो निर्मल गरिरहेको छ मन। मलाई पनि लाग्यो सबै बग्यो मेरो मनको कल्पम पनि त्यसै पानीसँग र अनुभूत भयो निर्मल हुँदै गएको मेरो मन। तर पिल्ली त रोइरहेकी थिए त्यसका आँखाबाट काली गण्डकीको पानीको अविराम गति झैं बगिरहेका थिए आँसुका धारा। सोधिन उसलाई मैले केही पनि किनकि ऊ किन रोएकी हो भन्ने मलाई थाहा थियो र सोधे उसले त्यो उत्तर नदिने थिए। सोचे बगिरहोस् त्यसको त्यो आँसु रित्याएर उसैलाई एकपल्ट जसरी बगेथे मेरा आँसुहरू सिद्धाश्रमका किनारमा कृष्णसँग कृष्णका सामु आँसु बग्नुपर्छ एकपल्ट जीवनमा निचोरिएरै जसको पनि नत्र बग्न नपाएको भित्रभित्रै सुकेको आँसुले सधैँ अनुहारमा छाया पारिदिन्छ वेदनाको पीड़ाको। साह्रै कठिन थियो हिमालय क्षेत्रको यात्रा। भौगोलिक विकटता खानाको समस्या बासको समस्या यातायातको समस्या समस्यै समस्या थियो। तर जटीबुटीको खानी थियो जहाँ जे टिपेर खाए पनि औषधि थियो। प्रत्येक हरियो झार औषधि थियो। देवता र राक्षसले अमृत घडा तानातान गर्दा हल्लिएर पोखिएका केही थोपा अमृत परेको धरतीको त्यो कुनो यही थियो जहाँ प्रत्येक ढुङ्गो माटो बोट र बिरूवा हावा पानी अन्नदाता अमृतमय रहेछन्। तिनै तत्व खाएर बनिएको रगतले बाँचिरहेका मानिसहरू पनि ईश्वरकै अंश पाएका जस्ता लाग्थे। सहयोगी इमान्दार नैतिक र साधु किनकि काली गण्डकीकै किनारमा कुटी बनाएर बस्छु जस्तो लाग्न थालेको थियो मलाई। तर पिल्ली मानिन। उसले भने दिदी हामी चाँडै छाडौं यो ठाउँ। यो नदीले बगिरहेको पानीले म भित्रको सारा आँसु बनाएर बगाइरहेछ। म भित्र साह्रै ठूलो हुलमान उठिरहेको छ। सोच्दछु यो लगातार दक्षिणतिर बगिरहेको पानी आखिर बगेर त उही त पुग्दछ जहाँ मेरा बाबा आमा आफन्त र समाज थियो जहाँ म जन्मेर हुर्केकी थिए। दिदी आज मलाई साह्रै सम्झना आइरहेको छ आफन्तको। तर हामी कहाँ छौ हामी त हराइरहेका छौ नि सारा आफन्तबाट। पिल्लीका कुराले मलाई अर्को खालको भावुकतामा प्रवेश गरायो। बोलिन केही तर हिँड्यौं उठेर। कहिले भीर कहिले खोज कहिले नदीको किनार कहिले पहाड़को टाकुरा हुँदै महिनौ लगाई हामी पूर्व लागिरहेका थियौं। जाँदा जाँदै हामी साह्रै अप्ठ्यारो ठाउँ अनौठो ठाउँमा पुग्यौं। चारैतिर पहाड़ले घेरिएको एउटा विशाल उपत्यकामा पुग्यौं। आँखाले भ्याएसम्म हरियालीले भरिएको अत्यन्त उर्वर र मरिलो माटो थियो। पातलो बस्ती फाटफुट भए पनि व्यवस्थित थियो। मानिसहरू साह्रै मेहनती रहेछन् तर तिनीहरू त्रसित र आतंकित थिए। केही वर्ष अघि मात्र दक्षिणबाट आएको एउटा फौजले त्यहाँको राजालाई परास्त गरी नयाँ राजा स्थापित भएको रहेछ। आफूलाई गोपाल वंशी भन्ने ती राजासँग मानिसहरू खुशी थिएनन्। त्यो उपत्यकामा पस्ने बित्तिकै हामीलाई देख्ने मान्छेहरू भाग्ने तर्सिने गर्न थाले। कसैसँग पनि राम्ररी कुरा बुझ्न सकिएन। एउटा ठूलो पिपलको फेदमा आराम गरेर बसिरहेका बेला एउटा नवजवान हाम्रो अगाडि आएर परिचय भयो। हामीले आफूहरू तीर्थयात्री भएको र दक्षिणबाट वर्षौंदेखि यस यात्रामा निस्केको बतायौं। हामीसँग उसले लामै अन्तर्वार्ता लिएपछि आफ्नो पछि लाउनुहोस् भनी अगाडि लाग्यो। हामी सरासर उसका पछि लाग्यौं। निकै बेर हिँडेपछि एउटा नगर जस्तोमा प्रवेश गर्यौं। त्यो साह्रै ठूलो त थिएन होला तर व्यवस्थित र सफा सुग्घर थियो। कुनै राजधानीको झजलको दिन थियो त्यसले। वास्तवमा त्यो राजधानी नै रहेछ। त्यो युवक त्यस देशको सिपाही रहेछ र त्यसले गुप्तचरीको काम गर्दो रहेछ। कुनै पनि नयाँ मान्छे राज्यमा देख्न साथ त्यसलाई राजाको सामु पुर्याउने काम रहेछ त्यसको। हामीलाई पनि एउटा कचहरी जस्तो ठाउँमा पुर्याएर बस्ने आदेश दियो। बस्यौं चुपचाप। त्यो निकै बेर हरायो र आएर उसले फेरि पछि लाग्ने आदेश दियो। त्यसपछि भित्र अर्को राम्रो बैठक रहेछ जहाँ एकजना भव्य पुरूष अग्लो आसनमा थिए। चारजना सशस्त्र सुरक्षक पनि तैनात थिए। त्यस्ता सैनिक र राजाहरू कति देखे कि मलाई त्यसले कुनै प्रभाव पारेन तर पिल्ली भने डरले लगलग कामिरहेकी थिए। तोकिएको आसनमा बसेपछि अग्लो आसनमा बसेको मान्छेले हामीलाई अन्तर्वार्ता लिन थाल्यो। सबै कुरा मैले फटाफट भन्दै गए। उसले सोधेको भन्दा विस्तृत जवाब पाए। ती छक्कै परे जस्ता थिए। तिनले त्यसरी अचम्मित हुनुपर्ने कुनै कुरा मैले भनेकै लागेको थिएन। मैले आफ्नो सम्पूर्ण कुरा बताए। चुप लागेपछि तिनी आसनबाट ओर्लेर तल आई मलाई अभिवादन गरे। मैले अलमल्ल पर्दै अभिवादन स्वीकार गरे। तिनमा प्रसन्नता र भावुकता एकै साथ देखा परेको थियो। मैले बोल्ने कुरै थिएन। उनले भने माता तपाईलाई आज यस नगरीमा पाएर हामी धन्य भएका छौं। जहाँ कृष्ण पुगे त्यहाँ त्यहाँ तपाईँका कीर्ति फैलिएको छ। कृष्णले तपाईलाई सारा तीर्थ घुमी घुमी खोजिरहेका छन्। तपाईँकै खोजीमा कृष्णको नेतृत्वमा हामी यहाँसम्म आएका थियौं। बाबा पशुपतिनाथ र माता गुहेश्वरी यस उत्तरखण्डका सबैभन्दा ठूला शक्तिपीठ मानिन्छन्। तपाई तीर्थाटनमा हिमालय क्षेत्रतिर लाग्नुभएकाले सारा उत्तर तीर्थहरू घुम्दै 5 वर्ष अघि हामी यहाँ आइपुगेका थियौं। पूर्वमा कामाक्षदेखि उत्तरमा मानसरोवरसम्मको यात्रा तय गरी यहाँ आइपुग्दा एकाएक यहाँको राजाले हामीलाई शत्रु ठानी आक्रमण गरे। हामीले तीर्थयात्री हौं समेत भन्न पाएनौ। बिना कारण युद्धमा फँसेका हामीले एकै दिनमा यो राज्यलाई नियन्त्रणमा लियौं। राजाको मृत्यु भइसकेको थियो। त्यसपछि कृष्णले मलाई राज्यहरण गराई यहाँबाट फर्किए। राजाको कुरा सुनेर म समयभीत भए। कृष्ण हामीलाई खोज्न यहाँसम्म आइपुगेका थिए भन्ने सुनेपछि एकाएक मन यति पग्लिएर आयो कि मैले आफूलाई थाम्नै सकिन। वर्षौंदेखि कठोर बनाउँदै ल्याएको मन एकाएक पग्लिएर पानी पानी भयो। मलाई ठूलो पश्चाताप लागेर आयो। मैले कृष्णलाई पटक्कै बुझ्न नसकेको बोध भयो। तिनी कामुक पुरूष थिए र हरेक हाम्रा राम्रा आइमाई भेला गर्ने अभियानमा थिए भन्ने मेरो अठोट भत्किए जस्तो लाग्यो। तिनका मनभित्र बसेको मेरो छाप कति डरो थियो भन्ने मैले वास्तवमा अनुमानै गर्न नसकेकी रहेछु। गोपाल वंशका ती राजा जय गुप्ताले हामीलाई साह्रै ठूलो सत्कार गरे। वास्तवमा द्वारिकामा कृष्णले गरेकै जस्तो खातिरदारी गरे। मन ज्यादै अस्थिर भयो। यत्रो वर्ष बिर्सिएको कुरा छलछली सम्झना आयो। हामी त यात्राको क्रममा मिति तिथि सबै भुलिसकेका थियौं। यतिसम्म कि आफ्नै उमेर पनि अब मलाई थाहा थिएन। एक दिन मैले राजालाई सोधे हामी द्वारिकाबाट हिँडेको कति वर्ष भयो भन्थे कृष्ण त्यस बेला। उनले भने तपाईँहरू द्वारिकाबाट हस्तिनापुरसम्म सँगै हुनुहुन्थ्यो रे। यो उत्तरखण्ड लाग्दा तपाईँ हस्तिनापुरबाट हिँडेको 5 वर्ष भइसकेको थियो। पहिलो वर्ष हामीले पुष्कर नैमी सारण्य शतपथ कामाक्ष विश्वनाथ आदि तीर्थको भ्रमण गर्यौं तर त्यतातिर तपाईँ पुगेको कसैले पनि बताउन सकेनन्। विश्वनाथको दर्शन गरी गंगा स्नान गरेर कृष्णले तपाईँका नाममा ठूलो दान दक्षिणा गर्नुभयो काशीमा। एक वर्षपछि हामी फेरि द्वारिका फर्कियौं। कृष्णको साह्रै खोजी भइरहेको रहेछ। दादा बलराम पनि त्यसै बेला तीर्थाटन निस्कन लागेका रहेछन्। कृष्ण पुगेपछि अब पालो गर्नुपर्छ भन्ने कुरा चलेछ। बलराम तीर्थाटनबाट फर्किएपछि फेरि अर्को वर्ष हामी यता लाग्यौं। उनका कुराका हिसाबले हामी तीर्थाटनमा निस्केको 12 वर्ष जति भइसकेको थियो। यो 12 वर्षले मलाई झल्यास्त पाण्डवहरूको वनवासको स्मरण गरायो। उनीहरूको पनि अब गुप्तवासको समय आइसकेको हुनुपर्थ्यो। मलाई झलझली कृष्णको सम्झना आउन थाल्यो। तिनको म प्रतिको निष्ठाले म पग्लिएकी थिएँ। मैले पिल्लीलाई भने, बहिनी अब हामीले यो यात्रालाई स्थगन गर्नुपर्छ। बहुत घुम्यौं हामी, जीवनको 12 वर्ष हामीले यो भ्रमणमा बितायौं। अब बाँकी वर्षहरू कुनै एक ठाउँमा पीठको स्थापना गरी त्यही बसेर लोक कल्याणको कामना गर्नुपर्छ। हामीले झण्डै 3 महिनाको यात्रापछि हामीले कोशी नदी तरेका थियौं। हामीसँग आएका युवकहरूलाई 15 दिनपछि फर्काइदिएका थियौं। पहाड़ै पहाड़, उकाली ओराली, नदी जंगार हुँदै कोशी किनारमा आइपुगेका हामी ज्यादै थकित पनि थियौं। यसपालिको यात्रा भने हाम्रो दिगदार लाग्दो भयो। उद्देश्यमूलक यात्राले दिगदारी पैदा गर्दो रहेछ। यसपालिको यात्रामा हामीलाई चाँडै द्वारिका पुग्ने इच्छा प्रबल भएको थियो। इच्छा मात्र प्रबल थियो, शरीर प्रबल थिएन। त्यसैले
1: एक एकवटा स्वर्ण मुद्रा तिरी नाउँबाट हामी पारी तरिसकेका थियौं। माझीले नै हामीलाई विष्णु पादुका र तन्तकालीको महात्म्य बताएर त्यसको एकपल्ट दर्शन गर्ने सल्लाह दिएका थिए। दुवै तीर्थहरू नजिक नै रहेकाले हामी उत्साही भएका थियौं। विष्णु पादुकामा मानिसलाई आफ्ना मृत पुर्खाहरूको उद्धार गर्नका निम्ति आउँदा रहेछन्। त्यहाँ आएर श्राद्ध गरेपछि पितृहरू पार तर्छन् भन्ने विश्वास रहेछ। हरेक वर्ष पौषी औंसीमा ठूलो भीड़ लाग्दो रहेछ। सत्ययुगमा भगवान विष्णुले टेकेको पाइला भनी ढुङ्गा पूजिँदा रहेछन्, जसमा मानिसका पाइलाको छाप जस्तो देखिने आकृति रहेछ। विश्वासलाई जेमा लगेर अल्झाए पनि कति सजिलै अल्झिन सकेको जस्तो लाग्यो मलाई। हामीले पनि संग्लो र चिसो पानीमा स्नान गर्यौं, पूजा गर्यौं। पार तरे पनि नतरे पनि दिगम्बत पिता वृष भानुको स्मरण गरी जल चढाए। मैले पिल्लीलाई पनि भने, उसले पनि आफ्ना पति र ससुराका नाममा जल चढाए। खुशी लाग्यो, कमसेकम तीर्थकै विश्वास नभए पनि आफ्ना दिगम्बत पितृहरूको स्मरण त गरियो कैयौं वर्षपछि। यस्तो पवित्र तीर्थस्थलमा टाढा टाढादेखि मानिसहरू आफ्ना पितृलाई तर्पण दिन आउने गर्दा रहेछन्। हामी त्यहाँ पुग्दा एउटा ठूलो लावा लश्कर थियो, कुनै महाराजाको सवारी जस्तो थियो। त्यहाँ हामीले पनि दर्शन गर्यौं त्यस शिलाको, जसमा भगवान विष्णुका पाइलाका दाम हो भन्थे। त्यस भीड़मा अलग्गै देखिएका हामी दुईको परिचय मागिने एक नारीले हामीले पनि सहजै आफ्नो परिचय दियौं। हाम्रो परिचय पाएपछि खुशी हुँदै पाखुरामा समातेर ताने जस्तो गरी तिनले एकजना प्रौढ पुरूषका अगाडि पुर्याइन् र तिनले हाम्रो परिचय तिनका अगाडि दोहोर्याइन्। ती पुरूष अल्लमल्ल परेर हेरेको हेरै भए। उनीहरूको परिचय पायौं हामीले पनि। उनीहरू मेची नदीको पश्चिम दक्षिणमा अवस्थित एक अग्लो भूभागमा राजभवन निर्माण गरी बसेका कोचवंशी राजा वीर सिंह र तिनका 3 रानी तथा सुरक्षा सेनाहरू रहेछन्। उनीहरू पनि आफ्ना दिगम्बत पितृहरूका तारणका लागि आएका रहेछन्। मेरो परिचय पाएपछि राजा वीर सिंहले आधार भाव प्रकट गर्दै भने, तपाईँले वैष्णवी रूप धारण गरी द्वारिकाबाट हिँडेको 12 वर्ष जति भइसकेको कुरा हामीले थाहा पाएका थियौं। तपाईँको खोजीमा श्रीकृष्ण म कहाँ समेत आइपुग्नु भएको थियो। एकाएक आज भेट हुँदा साह्रै खुशी लागेको छ। उनीहरूको रथमा चढ़ाएर पुर्याए हामीलाई दन्तकाली पनि माथिसम्म पुग्न सक्ने बाटो थिएन। तलैदेखि हिँडेर गयौं। शिव पत्नी सती देवीले आत्मदाह गरेपछि प्रेमले पागल भएका शिवजीले मृत सतीको लाश काँधमा हाली विश्व भ्रमण निस्केका बेला सती देवीको कुहेको लासबाट दाँत झरेकाले त्यस तीर्थको नाम दन्तकाली रहेको भन्ने किमदन्ती रहेछ। त्यहाँ पनि पूजा आजा गरियो। राजा वीर सिंहका प्राणीहरूसँग पनि हामी घुलमिल हुँदै गयौं। उनीहरूले कुरै कुरामा अर्जुनको प्रसंग निकाले। अर्जुनले नाग राजाका राज्य राजा कौरणीकी छोरी उलुपीसँग विवाह गरेका र ती उलुपी वीर सिंहकी जेठी पत्नी दिलुपीकी बहिनी रहेको कुरा थाहा भयो। अर्जुनसँगको नाताले कृष्णसँग पनि उनीहरूको राम्रो सम्बन्ध रहेछ र कृष्णको कारणले हामीले स्वागत पाइरहेका थियौं। दन्तकालीको पूजा सकेर राजा वीर सिंहको सवारी चल्यो विराटनगरतिर। विराटनगरबाट पूर्व लाग्दा सिधै पुग्न सकिँदो रहेछ कोचनगरमा। रानीहरूले कुरा गरे, विराट राजाहरू उनीहरूको पारिवारिक सम्बन्ध छ। विराट राजाले वीर सिंहका बुढा बाबुकी छोरी हेरचाह गरेका थिए र आफ्नो सालो किचकलाई मन्त्री नियुक्त गरेका थिए। किचकले जे भन्छ राजा त्यो मात्र मान्न विवश थिए रे। किचकको ठूलो दबाव छ विराट राजामा भन्थे। तर हामी विराटनगर नपुग्दै बाटोमा थाहा पायौं, अघिल्लो दिन राति कुनै गन्धर्वले किचकको वध गरिदिएछ। गन्धर्व पत्नीलाई हातपात गरे बापत उसले पाएको दण्ड रहेछ त्यो। किचकको वधका कारणले सारा नगर बन्द भयो। मानिसहरू घरबाट निस्कन सकेका थिएनन्। अहिले राजदरबारभित्र राजाको मन्त्रीकै सुरक्षा हुन नसकेकोमा राजाको ठूलो आलोचना भइरहेको थियो। वीर सिंहलाई यो जात्रा बड़ा अप्ठ्यारो परेको थियो। त्यत्तिकै जाउँ भने कसरी जाउँ, बसु भने यो दुतान्त शोकमा के बस्नु। वीर सिंह भन्दै थिए, हुन त हाम्रा कितक दाई सानैदेखि त्यस्तै अर्काका पीर पार्न मन गर्ने, आफूले चिताएको पुगेकै हुनुपर्ने स्वभावका थिए। आइसकेपछि अब दाह संस्कारमा भाग लिएरै जाने निर्णय गरे वीर सिंहले। शोकाकुल दरबारमा पुग्यो हाम्रो लावा लश्कर। साह्रै उत्तेजित भएका थिए किचकका भाइहरू। गन्धर्व कि स्वास्नी ज्वरानी कि सेविका थिए, त्यसैको लोग्नीले मारेको भने गन्धर्व पत्नीलाई तिनीहरूले समातेका थिए। किचकको लाससँगै त्यसलाई पनि डराउने भन्ने निर्णय गरिएको रहेछ। राजा विराट कि कर्तव्य विमूढ बन्नेछन्। राजा वीर सिंहका पछि पछि हामी पनि पुग्यौं लास नजिक। छत बिछत थियो लास। यस्तो बलियो मान्छेलाई मार्न सक्ने पहलमा नै हुनुपर्छ भन्ने लाग्यो। लासकै छेउमा बाँधेर राखेको रहेछ एउटी नारीलाई। इशारा गरिएतिर यसो लम्केर हेरेको त म ठाउँको ठाउँ नै तर्सिए झै भाँसिए झै भए। बाँधेर राखिएकी थिइन् त्यहाँ द्रौपदी। हाम्रा चार आँखा भए, तिनले पनि तर्सिएर हेरिन् एकपल्ट र बिस्तारै आँखा मतिर केन्द्रित गर्दै टाउको हल्लाइन। मैले बुझे उनीहरू गुप्तवासमा रहेछन् र किचकको वध पक्कै पनि भीमसेनले गरेछन्। मनमनै सोचे यिनीहरूले द्रौपदीलाई जलाउन त सक्दैनन्, तर यो गुप्तवासको रहस्य सार्वजनिक भए फेरि उनीहरूको 12 वर्ष वनवास जानुपर्ने थियो। घमासान युद्धको सम्भावना देखे मैले, तर त्यो कसैलाई भन्नु हुने थिएन। नभन्दै द्रौपदीलाई समेत बाँधेर सब यात्रा शुरू गरिएको केही छिनमै बाटोमै एकाएक कतैबाट गन्धर्वहरूले भयानक आक्रमण गरेछन्। मलामीहरूको भागाभाग भयो। द्रौपदी रुँदै दौड़िएर दरबारमा आइपुगिन्। हेरि नसक्नु थियो यिनको अवस्था देख्दै आँसु आउन खोज्यो। दाह संस्कार नै राम्रोसँग हुन सकेन। त्यहाँको अवस्था देखेपछि वीर सिंहले तुरन्तै आफ्नो सवारी चलाए। हामी त्यही रथमा चढेर पूर्व लाग्यौं। कोष नगरमा हाम्रो ठूलो स्वागत थियो। खाने बस्ने कुराको साह्रै राम्रो व्यवस्था थियो। पालै पालो रानीहरू हामीलाई भेट्न आउने, सुख दुःखका कुरा गर्ने, हाम्रो यात्राका स्मरणहरू सुन्ने गर्थे। धेरै जसो समय भने उनीहरूले मसँग कृष्णसँगको प्रेम चर्चामा बिताउने गर्थे। ती कुराले उनीहरू खुशी देखिन्थे। पिल्ली पनि साह्रै रमाएकी थिए। अबको हाम्रो यात्रा स्थगन भएको थियो र व्यवस्थित जीवनमा फर्कदै गरेकाले त्यो प्रसन्न थिए। समय समयमा राजा वीर सिंहले पनि मेरो सजिलो असजिलोको चासो लिन्थे। समय बिताउन के गर्ने भन्ने समस्या भइरहन्थ्यो। वैष्णवी रूप धारण गरे पनि हामी त्यस्ता अन्ध विष्णु भक्त थिएनौ। विष्णु पूजामा त्यति विश्वास थिएन मेरो। तीर्थस्थलको भ्रमणलाई मैले त मनमनै सांस्कृतिक र पुरातात्विक अध्ययनका दृष्टिले उपयोग गरेकी थिए। ठाउँ ठाउँमा हारेको हाम्रो विश्वासका अनौठा रूपहरूलाई हेरेकी थिए। कोच नगरमा पनि एउटा भव्य कालीको मन्दिर रहेछ। यी कोच वंशीहरू सोडितपुर र प्राय ज्योतिषपुर राज्यका आसपासबाट बसाई सरेर यता आएका रहेछन्। कामाक्ष माईको ठूलो प्रभाव रहेकाले त्यहाँ पुगे पनि कालीमातालाई इष्ट देवीका रूपमा मान्ने चलन रहेछ। दरबारकै परिसरभित्र एउटा भव्य कालीको मन्दिर थियो, जहाँ बिहानैदेखि सम्पूर्ण दरबारियाहरू पूजापाठमा व्यस्त हुन्थे। मनमा जे भए पनि उनीहरूसँगै कालीमाताको दर्शन गर्न जान्थ्यौं। हामी पनि दिउँसोतिर नगरका वरिपरि भ्रमण गर्थ्यौं। नगरदेखि पूर्वमा रहेको मेची नदीको शीतल हावाले हामीलाई आनन्द दिन्थ्यो। मेचीका बगरमा गएर खुल्ला हावा र वातावरणमा स्नान गर्दा साह्रै आनन्द लाग्थ्यो। खोल्सा खोल्सी दह झाडी भरिएको थियो। जताततै मानिसहरू झुक्किएर भासमा परेर देख्दा देख्दै हराएका कथा अनगिन्ती थिए। त्यहाँ बाघ र हात्तीको डर पनि सदा रहिरहने गर्थ्यो। तर अत्यन्त मलिलो र उर्वर जमीन रहेछ। अन्नबाली प्रशस्त उब्जनी रहेछ। घरेलु माटाका दरा र कलात्मक भाँडाकुँडाका लागि प्रसिद्ध रहेछ यो नगर। दक्षिणतिरबाट आउने व्यापारीहरूले माटाका कलात्मक कर गहना भाँडाकुँडा र सरसामानहरू रमाउँदै किनेर लैजाने गर्दा रहेछन्। लड भीर गर्न अत्यन्त सिफालु कोच सेनाहरूले थुप्रै युद्धहरू लडिसकेको अनुभव पनि रहेछ। यस क्षेत्रमा कोचहरूको बहादुरीको चर्चा व्यापक रहेछ। सरल सोझा र इमान्दार स्वभावका यिनीहरू सबैसँग मिल्न सक्ने रहेछन्। झुरूप झुरूप घरहरूको बस्ती एउटै ठाउँ खादिएर रहेको र ती बस्तीका बीचमा एउटा ठूलो मुखियाको घर हुँदो रहेछ। प्रत्येक गाउँका मुखियाले राजाका प्रतिनिधिका रूपमा रहेर काम गर्ने, कर असुल गर्ने र न्याय निसाफ गर्ने गर्दा रहेछन्। यहाँ आएको 5-6 महिना जति त डुलेर घुमेर र रमाएरै बित्यो। द्वारिका जाने योजना मनमा राखेर 6 महिना बितिसकिएछ। यहाँबाट द्वारिकाको दूरी पनि झण्डै 2 महिना जतिको हुनुपर्छ भन्ने अनुमान थियो मेरो। तर यो कुरा राजा वीर सिंहले भत्काइदिए। उनलाई पहिलो पल्ट ज्वारीका पुग्न 27 दिन लागेको थियो रे। रथमा घोडालाई विस्तारै आराम गराउँदै जाँदा त्यति दिन लागेको बताए। द्वारिका नगरको उद्घाटनका बेला उनी त्यहाँ पुगेको बताउँछन्। डुल्ने घुम्ने कुराहरू पनि सकिए। कफ काफका प्रसंग पनि दोहोरिन थाले। समय पनि विस्तारै बर्खा लाग्न थाल्यो। गर्मी झन बढ्छ भन्थे बर्खामा। पिल्ली फसैली रमाइली र विनोदी स्वभावकी भएकीले जहाँ पनि त्यसका साथी भइहाल्थे त्यो कहीँ कहीँ पुगेर मनोरञ्जन गरिरहेकी हुन्थे। रानीहरू पनि छिनछिनमा पिल्लीलाई बोलाइरहन्थे। एक प्रकारले मलाई प्रशस्त एकान्त प्राप्त भएको थियो। यस एकान्ततालाई उपयोग गर्ने सम्बन्धमा एक दिन सोचे। मैले यत्रो लामो यात्रा गरे, अनेक अनुभवहरू भए। जहाँ जाँदा पनि जसले पनि पहिला त्यही यात्राको चर्चा गराउँछन्। कति भनिरहने, कुनै दिन भन्न नसकिएला मरिएला भनी बरू लेखिदिन पाए कस्तो राम्रो हुन्थ्यो। यस्तो सोच आएपछि मन प्रसन्न भयो। समय कटनी पनि हुने, विगतमा स्मरण ताजा पनि बन्ने र वैशाख पूर्णिमाका दिन बिहानै नुहाई धुवाई गरी पूजापाठ सकी शुद्ध मनले लेखन कार्य प्रारम्भ गरे। शुरूमा यात्रा वृत्तान्त मात्र लेख्ने सोच थियो, तर लेख्न थाल्ने बेलामा विचार आयो यति मात्र के लेख्नु, बरू आफूलाई स्मरण भएदेखि यताका सबै कुरा बेली विस्तार लगाउनु राम्रो होला र मैले राजाका मद्दतबाट प्राप्त गरेका यी पातला धातुका पत्रहरूमा वैद्यहरूले बनाएको कालो मसीले लेख्न थाले। बितेको सारा कुराहरू सम्झदै लेख्दै जाँदा कैयौं ठाउँमा म नराम्रो गरी रोएकी छु। लेख्दा लेख्दै कतिपल्ट लेखनलाई नै त्याग्न खोजेकी छु। मन भक्क्यानिएर आउने, विरक्त लाग्ने, रिस उठ्ने भइराख्यो प्राय सधैं। तर यो लेखन कार्यमा मलाई पिल्लीले साह्रै मद्दत गरेकी छ। उसले नियमित नसुत्ने, जिज्ञासा राख्ने र सुझावहरू नदिने गरेकी भए म यति ओरसम्म लेखेर ल्याउनै नसक्ने थिए। यस प्रकारले भन्ने हो भने लेखाईको सहलेखिका पिल्ली पनि हो। ठाउँ ठाउँमा पिल्लीकै चर्चा लेखेकी हुन्थे र उसलाई पढेर सुनाउँथे। त्यो खुशीले नाच्थे, हाँस्थे पनि भन्थे, दिदी तपाईसँग हिँड्न पाएर म त अमर हुने भए। अचेल पनि दिउँसो एकान्त पाई भने उसको चर्चा भएमा पत्रहरू निकालेर पढ्ने गर्थे। मेरो लेखाईका नियमित श्रोता भइसकेका थिए। रानी तथा तिनका सुसारेहरू कहिले काहीँ राजा वीर सिंह पनि जिज्ञासा राख्थे र सुन्ने गर्थे। तर रानीहरू मेरा स्थायी श्रोता हुन्। तिनीहरूको रूचि नै मलाई लेख्न प्रेरित गरिरहेको पनि हो। यो सम्पूर्ण कथा लेखिसक्दा मलाई 7 महिना लागेको छ। भर्खरै एक हप्ता अघि मात्र मैले यो मेरो स्मृतिमा रहेका सबै घटनाहरूलाई क्रमबद्ध गर्दै कोचनगरसम्म आइपुगेको कथा समाप्त गरेकी छु। यस लेखाईमा ढाँट ढुट र थपथाप केही गर्नु परेको छैन। देखे भोगेका सत्य तथ्यलाई लेखेकी हुँ। भविष्यमा जन्मनीहरूले पढ्न पाउन् भनेर भारतवर्षमा यस्तो युग पनि थियो र त्यस्ता मानिसहरू पनि थिए भन्ने कुरा यस अभिलेखले दिन सक्ला भन्ने लागेको छ। म आइमै मान्छे, मैले लोग्ने मान्छेहरूका सत्ता संघर्षलाई नजिकबाट देख्न पनि सकिन, भोग्न पनि परेन। तर आइमैको मनको पीर व्यथा र तिनको समाजमा रहेको अवस्थालाई भने बुझेसम्म लिपिबद्ध गर्न खोजेकी छु। पाण्डवहरूले आफ्नो गुप्तवास समाप्त गरी सार्वजनिक भई फर्किएछन्। शर्त अनुसार आफ्नो पूर्व राज्य फिर्ता माग्दा दुर्योधनले कसै गरी दिन मानेनन्। राजा धृतराष्ट्र र गान्धारीका कुरा पनि तिनले खाएनन् रे। कृष्ण सुलह गराउन आएका उनैलाई बन्दी बनाउन खोजेछन् दुर्योधनले। युद्ध हुने निश्चित भइसकेपछि दुवै तर्फका राजाहरू आफ्नो समर्थनमा सहयोग माग्न देश देशावर घुम्न निस्किसकेका रहेछन्। बलराम युद्ध विरोधी हुनाले तिनी तटस्थ बस्ने र तीर्थाटनमा लाग्ने भएछन्। कृष्ण पाण्डवका पक्षमा उभिएछन्। तर पाण्डवहरू विश्व सम्पर्कबाट 13 वर्षदेखि टुटेका हुनाले कूटनैतिक सम्पर्क विहीन भएका कारण तिनीहरूले झिनो बाह्य समर्थन र सहयोग पाउने सम्भावना रहेछ। त्यो सहयोग पनि कृष्णको कारणले मात्र। यहाँ पनि कृष्णको सन्देश लिएर द्वारिकाबाट मानिसहरू आएका रहेछन्। राजा वीर सिंहले उपयुक्त समयमा आफ्ना सेना लिई युद्ध मैदानमा उपस्थित हुने वचन दिएछन्। यो कुरा सुनेर रानीहरू डराए। तर राजालाई युद्धबाट रोक्नु नहुने र राजाले युद्धबाट भाग्नु पनि नहुने हुनाले रानुहरूले त्यो भाव व्यक्त गरेनन्। मसँग भने तिनीहरू पिरोलिन थालेका छन्। किचकको हत्यारा भीमसेन नै थिए भन्ने कुरा पनि तिनै मानिसहरूले सुनाए। त्यो सुनेर सबैजनाले विराटनगरको स्मरण गरेका थिए। युद्ध प्रारम्भ हुने तिथि मिति सहित फेरि हिजो साँझमा द्वारिकाबाट कृष्णको सन्देश लिई मानिसहरू आइपुगेका छन्। अघिल्लो सन्देश वाहकहरूले म यहाँसम्म आइपुगेको खबर लगेकाले यसपालि मेरा निम्ति पनि कृष्णले सन्देश पठाएका रहेछन्। राजाले कृष्णको अनुरोध पत्र पढ़ी जोशका साथ आफ्ना सेनापतिलाई कुरूक्षेत्रतिर कुच गर्नका लागि सेना तैनात गर्ने आदेश दिए। सुतेर आइरहेका, विदामा घर गएका सबै सेनालाई खबर गर्ने र हप्ता दिनको पुनर्ताजकी तालिम दिने आदेश दिएका रहेछन् वीर सिंहले। मेरा नाममा कृष्णले पठाएको पत्र बडा संक्षिप्त छ। त्यसमा उनले लेखेका छन्, तिमी जसरी भए पनि अब द्वारिका फर्क, तिम्रो रिस मरिसक्यो होला। माता कलावती साह्रै कमजोर हुनुभएको छ, तर तिम्रो समाचारले प्रसन्न पनि। हामी चाँडै कुरूक्षेत्रतर्फ जाँदैछौ। भयानक विश्वयुद्धको तयारी भइरहेको छ। युद्धमा बाँचिएछ भने तिमीसँग मेरो द्वारिकामा भेट हुनेछ। कृष्णको यो पत्रले साह्रै पोल्यो मन। एकपल्ट मात्र तिमीलाई देख्न पाए हुने थियो भन्ने लाग्यो। इच्छा बटारिएर आयो। मैले द्वारिका गएर के गर्नु, जहाँ कृष्ण हुँदैनन् सोचे, म पनि राजा वीर सिंहसँगै कुरूक्षेत्र जान्छु, जहाँ कृष्णसँग भेट हुन सक्छ। यो कुरा मैले राजा वीर सिंहसँग अनुरोध गरे। उनले गम्भीर भएर लामो मौनतापछि स्वीकृति दिएका छन्। मन प्रसन्न भएको छ। अब चाँडै हामी कुरूक्षेत्रमा पुग्नेछौ, जहाँ कृष्ण र पाण्डवहरूसँग मेरो भेट हुनेछ। युद्धको दृश्य पनि देखिने भयो। यात्राको तयारीमा जुट्दै पिल्ली साह्रै फुर्तिली भएकी छ। उसले यात्राका लागि आवश्यक तयारी गर्न थाली। यसपालि उसले यात्रालाई बढ़ी व्यवस्थित गर्न खोजेकी छे। रानीहरूले उसलाई उपहारका रूपमा दिएका गरगना लुका कपड़ा पनि जतनसाथ पोको पारिरहेकी छ। पिल्लीमा नयाँ जीवनको संचार भइरहेको देखेकी छु मैले। रानीहरू मलाई भेटेर गम्भीर हुन थालेका छन्। तिनीहरूको गम्भीरतामा मसँगको वियोग तथा युद्धमा पतिको संलग्नता दुवै छन्। युद्धमा गएको पुरूष फर्कन पनि सक्छ, नफर्कन पनि। आज कोचनगरको यस दरबारमा बास बस्ने अन्तिम रात हो। भोलि बिहानै हाम्रो यात्रा कुरूक्षेत्रतिर प्रस्थान गर्नेछ। यात्राको सम्पूर्ण तयारी पूरा भएको छ। मैले 7 महिना लगाई लेखेर तयार गरेको यो आत्मकथा साथै लान सकिन्थ्यो, तर हाम्रो यात्रा अझै अनन्तैतिर केन्द्रित रहेकाले सबै को सल्लाहमा यसलाई जेठी रानी दिलुपीका जिम्मामा छोडेर जाँदैछु। भविष्यमा उनीहरूले यसलाई द्वारिकामा पठाइदिने वचन दिएका छन्। 13 वर्ष अघि अनिश्चित यात्रामा निस्किएका हामी अब व्यवस्थित जीवनतिर फर्कन लागेका छौ। मनमा प्रसन्नता छ, खुशी लागेको छ। सबै विगतमा मनका कलमस जति पखालिएको अनुभव भएको छ। 7 महिना लगाई लेखिएको आत्मकथामा मनका कुना कानीमा रहेका सबै कुराहरू पोख्न सकेकीले पनि मन हलुङ्गो भएको होला। अब मेरो मनमा कसै प्रति गुनासो छैन। संसार उधारो उज्यालो र फराकिलो देखिरहेकी छु। बाबाजीले अन्तिम पत्र पनि पढिसिद्याए। मानिसहरू कथा

मा बाबा पनि अड्किदै थिए तर कथाले आफ्नो गति लिएपछि बाबा पनि कथाभित्रै लीन भएछन्। पानाहरू पल्टिएकै सायद तिनलाई पनि थाहा भएन होला। कथा सुनिरहेका बेला हाम्रा पछाडि बसेका महिलाहरू कति ठाउँमा रिसाउँथे, कति ठाउँमा रमाउँथे। खास गरी एक नंसाले राधालाई भनिरहेका कुराले तिनीहरू जोसिएका थिए, खुशी पनि भएका थिए। गुनगुन गर्दै एउटी बिस्तारै बोलेकी थिइन्, हेर त कस्तो गरेका रहेछन्। उति बेलैदेखि हेप्पिएका हामी अर्की छेउ कि चुप लाग्न भनेको पनि सुनिएको थियो। अब कथा समापन भएको सम्झी मानिसहरू आफ्ना घरतिर जाने प्रान्तकालमा सोच्ने छालेका बेला माइकमा फेरि आवाज आयो। बाबाजी कथा वाचनकै धुनमा बोलिरहेका थिए। भोलिपल्ट बिहानै कोच नगरबाट उनीहरूको यात्रा प्रारम्भ भएको थियो। राजा वीर सिंह, तिनका सेनापति र हात हतियारहरू एउटा रथमा थिए। राधा पिल्ली, उनीहरूका सरसामान अर्को रथमा थिए। सेनाहरू अघि पछि घोड़ा र पैदलमा थिए। निकै दिनको यात्रा हुनाले शान्त र धीमा गतिमा थियो हिँडाई। ठाउँ ठाउँमा आराम गर्दै घोड़ाहरूलाई दाना खुवाउँदै खाना पकाउँदै खाँदै यात्रा अगाडि बढ़िरहेको थियो। बाटामा सिपाहीहरूले मृगको शिकार गर्दै बोक्दै पनि गर्थे। यात्राभरि वनभोजका रूपमा मृगको मासुसँग खाना खाइरहे। तिनीहरूले जंगल छाडी फाटिलो मैदान, नदीको किनार आदि अनेक प्रकारका ठाउँहरू नाक्दै अगाडि बढे रहे। तिनीहरू कति ठाउँमा बाघ चितुवासँग अलिक टाढा टाढैबाट जम्का भेट पनि भए। आहा र हो हो गर्दै जंगलै थर्काउने सिपाहीहरू थकान र अज्ञात भयलाई बिर्सन बास बसेका ठाउँमा ठूलठूला मुढाहरू जोतेर आगो लगाई त्यसैको उज्यालोमा नाचगान गरेर रमाइलो पनि गर्थे। नाचगानमा पिल्ली निकै सिपालु रहेछे। राधाले त्यत्रो यात्रामा सँगै लिएर हिँडेकी उसमा त्यो गुण छ भन्ने थाहै पाएकी रहिनी छिन्। पिल्लीले दक्षिण भारतीय गीत र नृत्यले सबैलाई चकित पारी। कति ठाउँमा तिनीहरूले धेरै कर गरेपछि ठाउँ ठाउँमा राधाले पनि केही गीत गाइन्। वस्त्रमा उनीहरूले गाउने गरेका प्रेम भावले भरिएका राधाका ती गीतहरूले युद्धमा हिँडिरहेका सिपाहीलाई आफ्नो घर, पत्नी र प्रेमिकाको स्मरण गरायो। मन मनमा दुखी भए तिनीहरू, त्यो कुरा बुझेर होला राजाले राधालाई गीत गाउन अनुरोध गर्नै छोडे। गीतको सट्टा राधाबाट उनीहरूले भारतवर्षको उनको 12 वर्षे यात्राका कथाहरू सुन्न थाले। पछिल्ला कथामा त कति ठाउँमा पिल्लीले पनि रोचकता थप्थी। पिल्ली बोल्न थालेपछि एकपल्ट नहाँसी कोही बोल्दै नथ्यो, सक्दै नथ्यो। उसको भाषा र प्रस्तुति दुवैले हाँस्न मन लाग्थ्यो। बाटामा युद्धबाट भाग्दै आएका ढोड़ सवार र पैदलीहरू पनि भेट हुन्थे। उनीहरू वीर सिंहको यो लड़कोसँग डराउँथे। युद्धको भयावहताले ग्रस्त भएका कतिपयले दिशा भ्रमका कारण त्यतितिर आइपुगेका हुन्थे। झण्डै 15 दिनको यात्रा भइसकेको थियो। कुरूक्षेत्र पुग्न अब एक साता मात्रै लाग्ने अनुमान गर्थे। बाटामा भेटिएका मानिसहरू, पैदलीहरू, घोड़ा सवारहरू तथा रथारोहीहरू नै पनि थाक्न थालेका थिए। दैनिक एकोरो यात्राले थकित हुँदै थिए। खानेकुराको भने राम्रो व्यवस्था भएकाले सिपाहीहरूको स्वास्थ्य भने त्यति गिरेको थिएन। युद्धमा हिँडेका तिनीहरूको आत्मबल खस्न दिनुभएको थिएन पनि। त्यसैले राजाले वक्तव्य दिन्थे, सुनेर जोसिन्थे तिनीहरू। तर राजाले भगौटेहरूबाट जति नै तर्साउन र जोगाउन खोजे पनि एक दिन एउटा भगौटे सिपाही राजाको अघि लगलग कामदै बडा दयनीय हालतमा उभियो। त्यसका शरीरभरि घावै घाउ थियो। कति दिनदेखिको त्यो भोको र थकित थियो। शरीरका कपड़ाहरू च्यातिएका र खुट्टा सुनिएका थिए। जिउ डाल अनुहार हेर्दा बहादुर सेना जस्तो लाग्थ्यो। तर युद्ध मैदानबाट भागेको त्यसप्रति राजाको सहानुभूति थिएन। तैपनि मानवताका नाताले त्यसका कुरा सुने। त्यसले भन्यो, महाराज, म विदर्भ देशको सेना थिए। हामी पाण्डवका पक्षमा कुरूक्षेत्रमा लड़िरहेका थियौं। युद्ध साह्रै भयानक र विध्वंसकारी छ। सबै वीरहरूले आफ्ना घातक अस्त्रहरूको प्रयोग गरिरहेका छन्। एउटै बाणले हजारौंलाई सखा पार्ने विस्फोटन गर्छन्। सबैसँग बिजोग छ। पैदलीहरूको युद्ध मैदानमा हजारौं हात्ती घोड़ाहरू मरिसकेका छन्। सिपाहीको लाश त कसले गन्ला? ठूलठूला व्यक्तिहरूको व्यवस्थित दाह संस्कार हुन्छ। सामान्यका लागि पहिले नै खनेर तयार राखेका बड़ा बड़ा खाडलहरूमा सामूहिक गाड्ने काम हुन्छ। एउटा कुरा व्यवस्थित र अनुशासित छ, त्यो हो युद्ध अवधि। बिहान सूर्योदयदेखि शुरू भएको युद्ध सूर्यास्तमा स्थगित हुन्छ। युद्ध स्थगित भएपछि सबै दाजुभाइ जस्ता मित्र जस्ता एकअर्कालाई भेट्ने, एकअर्काको स्वास्थ्यको ख्याल गर्ने, मारिएकाहरूका सम्झनामा शोक मनाउने आदि काम हुन्छ। भीष्म पितामह ढलेपछि मैले खप्न सकिन, त्यस्ता वीर र वृद्धले पनि ढल्नु पर्यो। त्यो पनि अर्जुनका बाणले। हुन त युद्ध भनेपछि युद्धै हो, तर पनि म कमजोर रहेछु, सकिन खप्न युद्धको त्यो विभीषिका। म त आफ्नो घोड़ा लिएर भागे। राति 2 दिनपछि घोड़ा हिँड्न सकेन। त्यसपछि यत्तिकै छाडी राखेर हिँडे। म कहाँ आइपुगे, कता जाँदैछु केही थाहा छैन। भोको र बिखर्ची छु, महाराज दया होस्। राजा वीर सिंह त्योसँग साह्रै रिसाए। युद्ध मैदानबाट भाग्ने सेनाप्रति

राजाको कुनै सानुभूति हुँदैन। वीर सिंहले पनि त्यसलाई केही दिन मानेका थिएनन्, केही दिन मानेका थिएनन्। तर त्यसका कुराले प्रभावित भएकी राधाले आफूसँग भएको केही स्वर्ण मुद्राहरू दिएर चाँडै आफ्नो खर पुग्ने आशीर्वाद दिन। त्यो भगौटे सिपाहीको कुराले वीर सिंहका सिपाहीहरूमा पनि नराम्रो प्रभाव परेको थियो। मनमा कता कता तिनीहरू डराएका थिए। तिनीहरू राति बास बसेका ठाउँमा पनि त्यति जागरिलो भएर नाचगान गर्न छाडे। एक ठाउँमा बास बसेको उठेर भोलिपल्ट हिँड्न लाग्दा गन्तीमा तीनजना सिपाही पुगे। कता गए होलान् तिनीहरू? सबैले प्रश्न गरे। राजालाई ठूलो पीर पर्यो। अघिल्लो दिनको भगौटेको कुराले ती डराएर भागेको हुनुपर्छ भन्ने अनुमान गरे सबैले। तर अलिक पर जंगलमा एउटा सिपाही त झुण्डिरहेको थियो रूखमा। त्यो दृश्यले भने सबै वाक्क भए। युद्धमा बहादुरीका साथ जित्न वा मर्न हिँडेको एउटा सिपाहीको बीच बाटोमा आत्महत्या गरेको थियो। त्यसले किन त्यसो गर्यो होला भन्ने छट्टै कसैले अनुमान गर्न सकेन। तर त्यो दृश्य देखेर रुनी एउटा सिपाही भन्दै थियो, अस्तिकै दिनदेखि बाटाभरि त्यो आफ्नो बिरामी आमा र सुत्केरी स्वास्नीको स्मरण गरिरहेको थियो। युद्धबाट फर्काइदिने हो होइन, साह्रै बिजोग हुने पो तिनीहरूको भन्दै थियो। हिजो राति धेरै बेरसम्म निदाएकै थिएन, गनगनाइरहेको थियो। थाकेको शरीर कति बेला निदाएछु थाहै भएन। तुर्लुङ्ग झुण्डिएको त्यसको लासलाई तर उतारेर एउटा खाडल खनी दाह संस्कार गरियो। त्यस दृश्यले छन् नराम्रो प्रभाव पर्यो सिपाहीहरूमा। राजाले लामो वीरतापूर्ण वक्तव्य दिएर सिपाहीको मनोबल बढ़ाउन खोजिरहेका थिए। तर युद्ध विभीषिका सुनेर डराएका तिनीहरूको आत्मबल उचाल्न भने निकै गाह्रो परिरहेको थियो। जति जति यात्रा छुट्टिँदै थियो बाटामा निराश र थकित र शोकाकुल बस्तीहरू भेटिन थाले। गाउँमा पुरूष एउटै थिएनन्। साना केटाकेटी र महिलाहरू मात्र फाट्टफुट्ट देखिन्थे। धेरै त बसेर रोइरहेका हुन्थे। एउटी पागल जस्ती आइमाईले राजाको रथलाई छेकेर कराई, ए राजा, मान्छे मार्न नजाऊ। त्यता त हत्याराहरूको बजार लागेको छ। हाम्रा छोराहरूको शिकार खेल्न व्यस्त छन् कुरूक्षेत्रमा ठूलाहरू। दाजुभाइको अंश बण्डामाका लागि हामी सर्वसाधारण गरीबहरूको रगतले ती नुहाइरहेका छन्। हे राजा, तिमी जुन देशको भए पनि यो विचारा जनताका छोरालाई बिना कारण किन मराउँछौ? हेर, मेरा चार भाइ छोरा र पति पाँचै जनालाई मराइदिए दुष्ट दुर्योधनले। तिनका पक्षमा लड्न गएका उनीहरू उतै मारिए। आज म रित्तो छु, मेरो काख र सिन्दूर दुवै मेटियो। तिनी बाटैमा लडबडिएर रुन लागिन्। यो दृश्यले त धेरैका आँखा रसाए। राधा र पिल्ली एकोरो जस्ता भएका थिए। राधा आफ्नो रथबाट ओर्ली त्यस आइमाईको नजिकमा गएर उभिन्। केही भन्न भनी गएकी तर केही बोल्न सकिनन्। त्यतिकै फर्केर आएर बसिन्। आफ्नो रथमा केही नबोलेका राजाले यात्रा अगाडि बढ़ाए। बाटोको छेउमा उभिएकी त्यो महिला कराइरहेकी थिए, नजाऊ छोराहरू, अकालमा मर नजाऊ। एउटा राज परिवारको अंश बण्डाको झगडामा तिमीहरू अर्को देशका छोराहरू मर्न नजाऊ। स्वार्थीहरूका पक्षमा लड्न नचाहू। जसकै पक्षमा लडे पनि तिमी अन्यायको पक्षमा लडेका हुन्छौ। कुरूक्षेत्रमा लडिरहेकाहरू कोही पनि न्याय र सत्यका पक्षमा छैनन्। पापीहरूको विनाश लीला चलिरहेको त्यहाँ हामी सर्वसाधारणका छोराहरू किन मार्छौ? यता जति जति अगाडि बढ्दै गयो यात्रीहरूमा निराशा पलायन र भयग्रस्तता बढ़िरहेको थियो। राजाको जोश पनि सेलाउँदै गएको थियो। युद्धको सरकारले भेटेका केही मानिसहरू को स्थितिले त्यो कति भयानक छ भन्ने अनुमान गर्न सकिन्थ्यो। अरू जहाँबाट भागिरहेका थिए उनीहरू त्यतैतिर दौड़िरहेका थिए। आगोतिर बढ़िरहेको त्यस यात्रामा सहभागीहरू दिनदिनै घट्दै हराउँदै गइरहेका थिए। धेरै जसो पैदलीहरू समूह समूहमै भागिरहेका थिए। एक दिन बचेका सेनालाई सम्बोधन गरी राजाले भने, युद्ध भनेको वीरका लागि महो। कायरहरू जहिले पनि युद्धभूमिबाट भाग्छन्, नभागे ती त्यही मारिन्छन्। कातरहरू नै सबैभन्दा पहिला मारिने गर्छन् युद्धभूमिमा। कातरहरूको ठूलो संख्या भन्दा बहादुरको सानो झुण्डले धेरै काम गर्न सक्छ। आफैलाई अल्झाइरहने ठूलो भीड़ले आफैलाई पनि अभर पार्न सक्छ। तसर्थ जो जो भागे तिनीहरूलाई मैले क्षमा दिएको छु। अझै पनि हाम्रो यो समूहमा कसैलाई डर लागेको छ र घर फर्कने इच्छा छ भने म खुशी साथ विदा गर्छु। जो सासी र आँटी छ उनीहरू मेरा पछि आउनु। कातरहरूलाई यहीँबाट घर फर्किन स्वीकृति छ मेरो। राजाका कुराले सेनाहरू केही ताते जमजमाए र राजाको जय जयकार गरे। आफूलाई कातर नभएको देखाउने प्रयत्न गरे। लगातार तीन हप्ताको यात्रापछि कुरूक्षेत्र पुगेको वीर सिंहको कोच सेना अलमल्ल परेको थियो। कुरूक्षेत्र सुनसान थियो। सिनु कुएको दुर्गन्ध व्याप्त थियो। स्याल कुकुर गिद्धहरू आपसमा छम्टी छम्टी गरिरहेका थिए। भत्केका रथहरू, मरेका हात्ती घोड़ाहरू, जताततै छरिएका हात हतियारले एउटा काली लाग्दो वातावरण थियो। त्यहाँ आँखाले भ्याएसम्म नै त्यो विभत्स दृश्य देखिन्थ्यो लाग्थ्यो। त्यहाँ यमराजले
एक्लै दौड़ लगाएका थिए। कुरूक्षेत्रको त्यो रूप देखेर राजा बिहोस भइन्। राजा वीर सिंह आफै पनि लाटिए जस्ता भएका थिए। उनीहरू कुरूक्षेत्र पुग्दा 18 दिनको भयानक युद्ध समाप्त भइसकेको थियो। भारतवर्षका सम्पूर्ण वीरहरू मारिसकेका थिए र करोड़ौं सेनाहरू समाप्त भएका थिए। कौरव र पाण्डवको गृह कलहले सम्पूर्ण भारतवर्षलाई अग्निमा होमेको थियो र कृष्णले खाण्डव वनमा लगाएको आगोमा परि मरेका वन्य जन्तु झैं मारिएका थिए सम्पूर्ण पुरूषहरू। बाबाजीका यी कुरा सुनेर श्रोताहरू अलमल्ल परिरहेका थिए। अहिले बाबाजीका आगि कुनै पाठ्य सामग्री थिएन। तिनी केही नपढ़ी आफ्नै मनले फटाफट कथा भनिरहेका थिए। तर कथाको सिलसिला व्यवस्थित र पत्यारिलो थियो। तिनको अनुहार पहिलाको वाचन कथा भन्दा अहिले बढ़ी गम्भीर र दुःखद जस्तो थियो। यो कथा भनिरहेका बाबा आगिको कथा भनिरहेका भन्दा एकदमै अर्कै जस्ता भएका थिए। घर घर जान हतार गरेर उठेका अलिक परसम्म पुगिसकेकाहरू पनि बाबाले फेरि कथा वाचन शुरू गरेपछि फर्किएर आएका थिए। बाबाको यो पछिल्लो कथा वाचन भने श्रोतालाई हाउडी जस्तो लाग्यो। बाबाले हामीलाई त्यस्तै उडाउँदै छन् भन्ने सोचे। कतिले चाहिँ त्यसका पछि पनि कुनै रहस्य हुनुपर्छ भन्ने ठाने बाबा कथा भनिरहेका थिए। बीचैमा उहाँलाई रोकेर कृष्ण हुमागाईले सोधे, बाबाजी तपाईँ त मुखैले कथा भन्न थाल्नुभयो। राधाले लेखेको कथा त अन्त्य भइसकेको छ, फेरि यी कुरा तपाईँ के का आधारमा बताउँदै हुनुहुन्छ? हुमागाईको प्रश्नले सारा वातावरण सुनसान भयो। बोल्दा बोल्दै बाबा चुप भए, श्रोताहरू पनि चुपचाप भए। धेरैजनाले हुमागाईको प्रश्नको समर्थन गरे। हो, कृष्णजीले ठिक प्रश्न उठाउनुभयो, माधव विद्रोहीले थपे। प्रश्न गर्न पत्रकारहरू जगमगाएका थिए। लेखनाथ र म चुपचाप थियौं। हामीलाई पनि अनौठो लागिरहेको थियो। त्यो पत्रकारको प्रश्नले बाबा एकदमै गम्भीर र भावुक जस्ता देखिए। तिनको अनुहारको रंग नै परिवर्तन भयो, गला अवरूद्ध भए झैं धेरै दुखी जस्ता पनि देखिए। तिनी निकै बेर खोरिएर सबका आँखा र कान बाबाकैमै केन्द्रित भएका थिए र वातावरण शान्त थियो। उनी निकै लामो मौनतापछि बाबा बोले, अहिलेको बाबाको आवाज पहिलाको जस्तो थिएन। त्यो त कहाँ कहाँ एकान्त गुफाभित्रबाट डोलिएर निस्किएको जस्तो थियो। बाबा कुनै हजारौं वर्ष अघिको युगतिर फर्किए जस्तो लाग्थे। तिनले भने, यी कुरा म जान्दछु र भनिरहेको छु किनकि त्यस बेला म पनि कुरूक्षेत्रमै थिए। सबै अलमल्ल भए, ट्वा परेर बाबालाई हेर्न थाले। लेखनाथले कोट्याएर मलाई भन्यो, म भन्थे नि यी साधारण साधु होइनन्, त्यो त साबित भइसकेको छ, तर हुन चाहिँ को? मैले आफैसँग प्रश्न गरे। त्यति भनेर बाबा फेरि चुप भएका थिए। बाबाको मौनता अधैर्य भयो। मानिसहरूलाई लीला परालले सोधिहाले, बाबा तपाईँ त्यहाँ कसरी हुनुहुन्थ्यो, को हो तपाईँ? फेरि निकै बेर बोलेनन् तिनी। मानिसहरूको धैर्य बाँध टुट्न लागेको थियो। लामो सास तानेर आफू बसेको आसनमा स्थिति बदलेर निकै अप्ठ्यारो जस्तो अनुभव गरी तिनी बोल्न थाले। कौरव र पाण्डवहरूको पारिवारिक युद्धको ज्वालाले जलेर भस्म हुन नसकेको कालो ठुटो हुँ म सम्पूर्ण युद्धको अन्तिम पात्र, अन्तिम योद्धा र अन्तिम श्रापित व्यक्ति हुँ। मैले त्यहाँ सबै प्रकारका युद्ध अपराधहरू देखे, सबै अनुशासनको बलात्कार भएको देखे, जित्ने जिप्साले ग्रस्त मानवीय अहमको घिनलाग्दो दृश्य देखे। म त्यो सबैभन्दा अभागी र निर्दोषी दण्डित व्यक्ति हुँ जसले कुरूक्षेत्रको त्यस युद्धको सम्पूर्ण दोष आफ्नो टाउकोमा बोकेर बाँचिरहनु परेको छ। म कृष्णबाट दण्डित, श्रापित, पापिष्ट घोषित महाअभागी अस्वस्थमा हुँ। बाबु हो, म युगौंदेखि मर्न नसकी घुमिरहेको एक अभागी द्रोण पुत्र अस्वस्थमा हुँ। सुनसान भयो जनसमूह, बाहिरको सास बाहिरै, भित्रको सास भित्रै भयो। मानिसहरूको आँखा छिम्किएनन् कसैका पनि। कतिका अनुहार पहेला भए, केहीमा आँखाले आँसु भरिएका थिए। मैले लेखनाथलाई च्याप्प समाते, ऊ शान्त थियो, मानौ त्यसलाई त्यो कुरा पहिल्यै थाहा थियो। निकै बेरपछि चिन्तामणि दाहालले सोधे, बाबा तपाईलाई त बाल हत्याको आरोप लागेको छ होइन र? तपाईले पाण्डव सुतिरहेका पुत्रलाई छिर छेदन गर्नुभएको थियो भन्छन् पण्डितहरू। हो, मैले पाण्डव पुत्रको हत्या गरेको हुँ। युद्धले माटेको मस्तिष्कमा प्रत्येक अघि पर्ने व्यक्ति शत्रु देखिन्छ। अझ हार्दै गएपछि प्रथम प्रहार गर्ने प्रवृत्ति बढ्दै जान्छ। मैले कुरूक्षेत्रको युद्ध धर्मयुद्धको रूपमा हुन्छ भन्ने सुनेथे। प्रारम्भमा केही दिन त्यो युद्ध धर्मयुद्ध जस्तै थियो, सबै नियममा थिए। तर विस्तारै त्यहाँ षड्यन्त्रहरू हुन थाले, झुक्क्याएर मार्न थालियो, पछाडिबाट प्रहार गर्न थालियो, निहत्या मार्न थालियो। सारा युद्ध एकाएक विकृत भयो। युद्धका निम्ति बनाइएका सबै शर्तहरू बेसर्त हुँदै गए। युद्ध अपराधले प्राकाष्ठ नाग्दै गयो। पाण्डवहरूले युद्धमा जाँदा अनुशासन भंग गरे। कौरवहरूले उनीहरूमाथि वर्षौंसम्म गरेको षड्यन्त्रको बदला पाण्डवहरूले युद्धभूमिमा लिए। उनीहरूले युद्ध नीति विपरीत नपुसक शिखण्डीलाई ढाल बनाई भीष्मको बद्ध गरे। मर्दै नमरेको मलाई मरेको प्रचार गरी पुत्र शोकले ग्रस्त मेरा पितालाई निवस्त्र अवस्थामा चिर छेदन गरे।
युद्ध स्थगित भएका बेला जयद्रथको वध गरे, भाषिएको रथको पाङ्रो ठेल्दै गर्दा कर्णको हत्या गरे, गदा युद्धको नियम विपरीत सन्नेमा प्रहार गरी दुर्योधनको हत्या गरे, एकपछि अर्को नियम विरोधी युद्ध खेलबाट पाण्डवले कुरूक्षेत्रलाई रंग्याए, म पाण्डवहरूका यी सब कृत्यहरूबाट विक्षिप्त भइसकेको थिए, खास गरी मेरा पिता द्रोणलाई मेरो मृत्युको हल्ला फैलाई पुत्र शोकको भ्रम उत्पन्न गराई मराएको कुरा म साह्रै नै व्यतीत थिए। मलाई गहिरो बदलाको भावना उठेको थियो। तिनीहरूमा पनि पुत्र शोकको भयानक पीड़ा दिलाउने मेरो इच्छाका कारण मैले निदाएका पाण्डव पुत्रहरूको वध गरेको हुँ। पाण्डव पुत्रहरूलाई बदलाको भावनाले हत्या गरे पनि उत्तराको गर्भमा त प्रहार गर्न नहुने नि तपाईले गर्भवती स्त्रीको सम्मान गर्नुपर्ने ज्ञान ऋषि पुत्र तपाईमा थिएन। पछाडिबाट आएको प्रश्न थियो यो। बाबाले बोले, ज्ञानको कुरा शान्त अवस्थामा मात्र हो, युद्ध अवस्थामा बुद्धि विवेक सबै लुप्त हुन्छ। ज्ञान बुद्धि विवेक सक्रिय रहेसम्म युद्ध हुँदैन नि। जब अहंकार बढ्छ, घमण्ड बढ्छ, अहमले जित्छ अनि जायज नाजायज सबै एकै हुन्छ। म पनि युद्धले मातेको थिएँ। मेरो दिमागमा एउटै पूर्वाग्रह थियो कि पाण्डवहरू निसन्तान हुनुपर्छ। जन्मन लागेको अभिमन्युको